50 लाख 20 लाखदेखि 1 करोडसम्मका 112 सड़क योजनाका लागि 39 करोड 75 लाख तथा 1 करोडदेखि 2 करोडसम्मका 11 सड़क योजनाका लागि 1 अर्ब 23 करोड 60 लाख विनियोजन गरिएको छ। त्यस्तै 2 करोड़भन्दा माथिका 4 वटा सड़क योजनाका लागि 22 करोड़ तथा स्रोत सहमति आवश्यक पर्ने 21 सड़क योजनाका लागि 26 करोड़ 49 लाख विनियोजन गरिएको छ। सड़क पुल तथा मर्मत सम्भागतर्फ बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ। यस्तै 1 करोड़सम्मका 30 योजनाको लागत अनुमान स्वीकृत भइसकेको बज्राचार्यले बताउनुभयो। यस्तै असोजभित्र 20 लाखसम्मका 80, 1 करोड़सम्मका 70 र 2 करोड़सम्मका 11 योजनाको लागत अनुमान तयार गर्ने लक्ष्य राखिएको छ। कार्यालयले असोजभित्रै 1 करोड़सम्मका 120 सड़क योजनाको ठेक्का सूचना प्रकाशन गर्ने तयारी गरेको जनाएको छ। कार्यालयले चालू आर्थिक वर्षमा 4 वटा पक्की पुल निर्माणका लागि स्रोत सहमतिको प्रक्रिया अघि बढाएको छ। जुम्लामा गत जेठमा रोपेको मार्सी धान पाक्न थालेको छ। यति बेला जुम्लाका खेतबारी मार्सी धानले पहेलपुर भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको बताउनु भएको छ। प्रदेशको कृषि मन्त्रालयले मार्सी धान संरक्षण प्रबन्धन कार्यक्रम अन्तर्गत रैथाने बाली विकास र संरक्षणका लागि 8,50,000 बजेट विनियोजन गरेको छ। जुम्लामा 2,888 हेक्टरमा धान खेती हुने गरेको छ, जसमध्ये 1,068 हेक्टरमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। गत वर्ष कार्तिकदेखि किसानले फागुन मसान्तसम्म करिब 175 मेट्रिक टन मार्सी धानको चामल बिक्री गर्दा 3,50,00,000 आमदानी गरेको कार्यालयले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जुम्लामा गत जेठमा रोपेको मार्सी धान पाक्न थालेको छ। यति बेला जुम्लाका खेतबारी मार्सी धानले पहेलपुर भएका छन्।
4: यति बेला जुम्लाका खेतबारी मार्सी धानले पहेलपुर भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको बताउनु भएको छ। प्रदेशको कृषि मन्त्रालयले मार्सी धान संरक्षण प्रबन्धन कार्यक्रम अन्तर्गत रैथाने बाली विकास र संरक्षणका लागि 8,50,000 बजेट विनियोजन गरेको छ। जुम्लामा 2,888 हेक्टरमा धान खेती हुने गरेको छ, जसमध्ये 1,068 हेक्टरमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। गत वर्ष कार्तिकदेखि किसानले फागुन मसान्तसम्म करिब 175 मेट्रिक टन मार्सी धानको चामल बिक्री गर्दा 3,50,00,000 आमदानी गरेको कार्यालयले जनाएको छ। कृषि अनुसन्धान केन्द्रले चन्दननाथ 1 र 3 जातको धान जुम्लाका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरेको छ।
3: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालु आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्था गर्ने भएको छ। विद्यालय तथा समुदायले मागेका योजनाहरू छानिएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाई व्यवस्थापन गर्ने भएको हो। कृष्ण फुरुम्बो लिम्बुको रिपोर्ट।
5: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालु आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्थापन गर्ने भएको छ। विद्यालय तथा समुदायले माग गरेको योजनाहरू छनौट भएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाई व्यवस्थापन गर्ने भएको हो। सोही अनुसार मंगलबार सेन्टरको कार्यालयमा योजना सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सहभागी गराई अन्तर्क्रिया समेत गरेको छ। योजना सञ्चालनका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा छलफल गरिएको सेन्टरका एरिया वेलफेयर अफिसर इन्द्रदेव राईले बताउनुभयो। चालु आर्थिक वर्षमा ताप्लेजुङमा खेजेनिम माध्यमिक विद्यालय, महाकाली आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, मोती माध्यमिक विद्यालय, नाल्बु आधारभूत विद्यालय, निलगिरी माध्यमिक विद्यालय, पिप्लेश्वरी आधारभूत विद्यालय र थेचम्बु माध्यमिक विद्यालयमा योजना सञ्चालन हुने भएका छन्। अधिकांश विद्यालयमा फर्निचरको व्यवस्थापन र केही विद्यालय मर्मत तथा कलर लगाउने योजना रहेको सेन्टरले जनाएको छ, जसबाट विद्यार्थीलाई पठन पाठनमा सहजता हुने मोती माध्यमिक विद्यालयका शिक्षक केबुहाङ लिम्बुको विश्वास छ।
6: 4 देखि 5 कोठासम्म चाहिँ फर्निचर उपलब्ध गराउन सकिन्छ कि भन्ने चाहिँ हामीले निर्कल गरेका छ। नानी बाबुहरूले पढाइलाई बढावा दिनको निम्ति अवश्य पनि त्यसले लाभान्वित हुनेछन् भन्ने कुरो चाहिँ हाम्रो चाहना रहेको छ।
5: कालिका माविमा सेन्टरले यसअघि निर्माण गरेको संरचनाहरू जीर्ण अवस्थामा पुगेकाले पुनर्निर्माणका लागि फेरि बजेटको व्यवस्था गरेको छ। जीर्ण अवस्थामा रहेका संरचनाको संरक्षण तथा फर्निचरको व्यवस्थापन भएपछि समुदायका नागरिक खुसी भएका छन्।
7: अब डेस्क बेन्चहरूको अलिकति अभाव भएको नाताले हामीले कष्ट गर्नको लागि आग्रह गरेका थियौँ र त्यसको सम्बोधन भएको छ।
5: हरेक निकायले संरचना बनाउँछन् तर तिनीहरू चाँडै जीर्ण अवस्थामा पुग्छन् त कुनै प्रयोगविहीन हुन्छन्। सेन्टरले निर्माण गरेका संरचनाको संरक्षण रेखदेख चाहिँ कसरी हुने गरेको छ त? एरिया वेलफेयर अफिसर राई।
8: फिल्ड भिजिट प्राय गाउँ गाउँमा हाम्रो पेन्सनरलाई भेट्न जाँदाखेरि पनि हामी समय मिलाएर स्कुलको प्रोजेक्ट हो भने स्कुलतिर कहिले भएको हाम्रो डाटालाई यसो हेरेर पनि हामी जान्छौँ। खानेपानी पनि त्यस्तै हो। त्यसले गर्दा हाम्रो फिल्ड भिजिटमा हामीले देखे र उहाँहरूले पनि यता रिपोर्ट गर्नुभयो भने हामी गएर अनुगमन गर्छौँ।
5: वेलफेयरले शिक्षाको गुणस्तर सुधारका लागि गरेका कार्यहरूले स्थानीय सरकारलाई समेत टेवा पुगिरहेको छ। वेलफेयरले निर्माण गरेका संरचना जीर्ण अवस्थामा पुग्नबाट बचाउन संरक्षणका लागि स्थानीय सरकारले नै समुदायमा विशेष कदम चाल्न आवश्यक देखिएको छ।
3: काठमाडौँ महानगरपालिका 4 को 112 रोपनी जग्गा नेपाल सरकारका नाममा फिर्ता आएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने क्रममा जमिन सरकारका नाममा आएको हो। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका सरकारको नाममा कायम गर्ने निर्णय अनुसार भूमि प्रशासन कार्यालय दिल्ली बजारले सरकारको नाममा जग्गा दाखिल गर्ने काम सकेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदन का आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमण भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी सरकारका नाममा ल्याउने काम शुरू गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै।
2: यो पीएफबीएस गोर्खा रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशनमा सभापतिदेखि महामन्त्रीसम्मका पदमा नेताहरूबीच प्रतिस्पर्धा शुरू भएको छ. सभापतिमा गगन थापा अघि देखिए पनि उपसभापति र महामन्त्रीमा भने नेताहरूबीच कड़ा टक्कर हुने देखिएको छ. सभापतिमा गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेद्वारी परेको छ. तर थापा सभापतिमा दोहोरिने निश्चित जस्तै छ. वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध हुनुभएको छ. महिलातर्फ पुष्पा भूषाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ. सभापति थापा विरूद्ध उम्मेद्वारी दिएका राठौर र खड्गीको उम्मेद्वारीलाई राजनैतिक उपस्थिति जनाउने प्रयासका रूपमा हेरिएको छ. सभापतिका दावेदार शेखर कोइराला र पूर्व उपसभापति पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी नभएपछि थापा सहज भएको हो. उपसभापतिमा भने नेताहरूबीच कड़ा प्रतिस्पर्धा देखिएको छ. खुलातर्फ दुई पदका लागि धनराज गुरूङ, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, दीपक गिरी, गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, मधु आचार्य र देवराज चालिसे सहित आठजनाको उम्मेद्वारी परेको छ. समावेशीतर्फ विनोद चौधरी, जीवन परियार, फर्मुल्लाह मनसुर, सीता गुरूङ र रञ्जित कर्ण सहित छजना उम्मेद्वार छन्। यो समूहमा चौधरी र मन्सुरबीच कड़ा प्रतिस्पर्धा हुने आकलन छ. महामन्त्रीमा पनि खुलातर्फ प्रदीप पौडेल, नयन सिंह महर, गुरूराज घिमिरे, उदय शमशेर राणा, डाक्टर सुनिल शर्मा, अमरसिंह पुन, डाक्टर सन्तोष उपाध्याय र शंकर तिवारीको उम्मेद्वारी परेको छ. महामन्त्रीमा प्रदीप पौडेल, नयन सिंह महर, गुरूराज घिमिरे, उदय शमशेर राणा र सुनिल शर्मा बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ. पौडेल र घिमिरे महामन्त्रीमा दोहोरिन खोज्दै हुनुहुन्छ. महरले नेविसंघको आफ्नो सांगठनिक सञ्जाललाई मतमा बदल्ने प्रयास गरिरहनु भएको छ. राणालाई नेता बालकृष्ण खाँडको साथ देखिन्छ. मेडिकल व्यवसायी सुनिल शर्मा पनि सामाजिक सञ्जालमा चर्चामा हुनुहुन्छ. महाधिवेशनमा उपसभापति र महामन्त्रीका अधिकांश उम्मेद्वार सभापति थापासँगै बसेर अघि बढ्ने रणनीतिमा देखिएका छन्. नेताहरू छुट्टै टीम बनाएर सभापतिलाई चुनौती दिने भन्दा पनि आफ्नै पक्षमा समर्थन जुटाउने प्रयासमा छन्। विश्व ब्याङ्कले रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने प्रक्षेपण गरेको छ.
4: विश्व ब्याङ्कले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ. बाढीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व ब्याङ्कको आंकलन छ. कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा पनि उल्लेखनीय असर पर्ने विश्व ब्याङ्कले जनाएको छ. पुननिर्माण तथा पुनस्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व ब्याङ्कको अनुमान छ. यसैबीच पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2.27 अर्ब रूपियाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ. पूर्वाधार विकास मन्त्रालयका सचिव पदम कुमार मैनालीले विपदबाट सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको बताउनु भएको छ.
3: पछिल्लो 24 घण्टामा मुलुकभर 17 विपदका घटना भएका छन्। घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 14 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिराहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेलधुरामा सर्पदंशका घटना भएका छन्। ओखलढुङ्गा, सल्यान, बागलुङ र प्युठानमा पहिरो तथा धनुषा, भक्तपुर चितवन र लमजुङमा आगलागी भएको छ। यस वर्षको दशैंको घटस्थापना र टीकाको साइत सार्वजनिक भएको छ।
5: नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत असोज 25 गते बिहान 11:47 तोकेको छ। विजया दशमीका दिन बिहान 8:49 देवी विसर्जनको साइत छ। समितिले कार्तिक 4 गते बिहान 10:26 टीकाको साइत उत्तम रहेको बताएको छ। टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने उहाँको भनाई छ। देवीको प्रसादको रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही ठाउँमा भने विजया दशमीका दिन मात्रै टीका थाप्ने चलन छ। दशैंमा विभिन्न पेसा र व्यवसायका क्रममा थात थलो भन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। दशैंमा नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ।
3: अवस्था खबर यति नै। नमस्कार।

0: समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: निर्वाचन आयोगले विदेशमा भएका नेपालीलाई मतदानमा सहभागी गराउने बारे परामर्श थालेको छ। आगामी प्रदेश र स्थानीय तहको निर्वाचन लक्षित आयोगले अस्थायी रूपमा विदेशमा बसोबास गरेका नेपालीलाई मतदानमा सहभागी गराउने बारे सरकारवालासँग छलफल थालेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी सहित प्राय सबै दल विदेशमा बसोबास गर्ने नेपालीलाई मतदानमा सहभागी गराउन सकारात्मक भएकाले आयोग निरन्तर छलफलमा जुटेको हो। संघदेखि प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने 24 राजनैतिक दललाई आमन्त्रण गरेर केही दिन अघि यो विषयमा छलफल गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। नेपालको संविधानले नेपाली नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगाना भन्दा बाहिर अस्थायी रूपमा बसेका र विदेशमा बसोबास गरेका सबैलाई मतदानको अधिकार दिने बारे राजनैतिक दलसँग सकारात्मक छलफल भइरहेको उहाँले बताउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचन लक्षित पालिका स्तरमा हामी आउँदैछौं अभियान शुरू गरेको छ। हिजोदेखि शुरू भएको अभियान सातै प्रदेशका 753 स्थानीय तहमा सञ्चालन गरिँदैछ। रासोपाले स्थानीय तहका निर्वाचनको तयारीका निम्ति यस्तो अभियान शुरू गरेको हो। औपचारिक घोषणा नभए पनि स्थानीय तहको निर्वाचन आगामी फागुनमा हुन सक्ने सम्भावना छ। स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट प्रक्रियाबारे बुझाउन नागरिकका समस्या सुन्न र पार्टी संयन्त्र परिचालनका विषयमा अभियान केन्द्रित हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सरकार सञ्चालन गरेको 6 पुगिसकेको भन्दै उहाँले यो बीचमा सरकारबाट भएका राम्रा कामबारे जानकारी अभियान अन्तर्गत दिइने बताउनुभयो। जनताको घरमै पुगेर उनीहरूका अपेक्षा सुन्ने र सरकारलाई थप जवाबदेही बनाउने पनि रासोपाको उद्देश्य रहेको उहाँको भनाइ छ। यो अभियानको अर्को उद्देश्य स्थानीय तह निर्वाचनको तयारी पनि छ। केन्द्रीय सदस्य र सांसदहरू सबै स्थानीय तहमा पुगेर सरकारले गरेका राम्रा कामको जानकारी सँगै आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार छनौटका विषयमा स्थानीय पार्टी संगठनसँग छलफल हुनेछ। दशैं तिहार र छठका लागि आउने 23 अग्रिम टिकट खुल्ने भएको छ।
4: यातायात विभाग र यातायात व्यवसायीको बैठकले आउँदो 23 टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। टिकट बुकिङ खुल्ला भएसँगै मुलुकभर सवारी साधनका लागि रूट परमिट आवश्यक पर्ने छैन। चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका बाहेक ठूला गाड़ीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न औषधि इन्धन र दूध बोक्ने गाड़ीलाई भने यो निर्णय लागू हुने छैन। बाढ़ी पहिरोले अवरूद्ध मुख्य राजमार्ग तत्काल मर्मत सम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धता पछि यातायात व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन्।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान किन्ने भएको छ। कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान किन्दै आएको छ। यो कार्यक्रमलाई निरन्तरता दिँदै कार्तिक दोस्रो सातादेखि धान किन्ने योजना तयार पारेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिना नेपारे सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार यसपटक कम्पनीले धान किन्न 66,50,00,000 रूपियाँ बजेट छुट्याएको छ। गत वर्ष कम्पनीले 70 रूपियाँ बजेटबाट 1,90,000 क्विन्टल धान किन्ने योजना बनाएको थियो तर 1,48,000 क्विन्टल मात्रै किनेको थियो। न्यौपानेका अनुसार यो वर्ष सरकारले प्रति क्विन्टल धानको समर्थन मूल्य 3,800 रूपियाँ निर्धारण गरेको छ। यो मूल्यलाई आधार बनाएर बजेट व्यवस्थापन गरी धान किन्ने तयारी अघि बढाइएको उहाँको भनाइ छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसद सचिवालयमा दर्ता गरेको हो। सरकारले विधेयकमा ऊर्जाको दक्षता र संरक्षण सम्बन्धी व्यवस्था कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव गरेको छ। यसरी निर्धारण गरिएका व्यावसायिक प्रतिष्ठान वा क्षेत्रमध्ये पहिलोमा व्यवसाय उद्योग तथा कल कारखाना र व्यापारिक प्रतिष्ठान छन्। दोस्रोमा यातायातका साधन यात्रु तथा गैरयात्रु बाहेक तेस्रोमा सरकारी व्यावसायिक आवासीय र व्यापारिक भवन छन्। चौथोमा सेवा क्षेत्र अस्पताल विद्यालय विश्वविद्यालय लगायत छन् भने पाँचौंमा कृषि सिंचाई र खानेपानी क्षेत्र परेका छन्। छैटौंमा ऊर्जा उत्पादन आपूर्ति वा खपत गर्ने उपकरण सोको उत्पादन वा पैठारी छन्। सातौंमा विद्युत उत्पादन प्रसारण वा वितरण परेका छन्। काभ्रे पलाञ्चोकमा चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ करिब 300 योजना कार्यान्वयनको चरणमा छन्।
2: ग्रामीण क्षेत्रलाई सड़क सञ्जालमा जोड्ने उद्देश्यले पूर्वाधार विकास कार्यालय मार्फत 291 योजना कार्यान्वयनमा ल्याइएको हो। बागमती प्रदेश सरकार अन्तर्गतका योजना मध्ये 271 सड़क, 8 सड़क पुल तथा 12 मर्मत सम्भार सम्बन्धी योजना सञ्चालनमा छन्। योजनाको लागत अनुसार वर्गीकरण गरी बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ।
3: हवस् त, अहिलेसम्मका खबर यति नै।
0: यो BFB

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाली काँग्रेसको 15 महाधिवेशनमा सभापतिदेखि महामन्त्रीसम्मका पदमा नेताहरूबीच प्रतिस्पर्धा शुरू भएको छ. सभापतिमा गगन थापा अघि देखिए पनि उपसभापति र महामन्त्रीमा भने नेताहरूबीच कड़ा टक्कर हुने देखिएको छ. सभापतिमा गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेद्वारी परेको छ. तर थापा सभापतिमा दोहोरिने निश्चित जस्तै छ. वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध हुनुभएको छ. महिलातर्फ पुष्पा भूषाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ. सभापति थापा विरूद्ध उम्मेद्वारी दिएका राठौर र खड्गीको उम्मेद्वारीलाई राजनैतिक उपस्थिति जनाउने प्रयासका रूपमा हेरिएको छ. सभापतिका दावेदार शेखर कोइराला र पूर्व उपसभापति पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी नभएपछि थापा सहज भएको हो. उपसभापतिमा भने नेताहरूबीच कड़ा प्रतिस्पर्धा देखिएको छ. खुलातर्फ दुई पदका लागि धनराज गुरूङ, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, दीपक गिरी, गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, मधु आचार्य र देवराज चालिसे सहित 8 जनाको उम्मेद्वारी परेको छ. समावेशीतर्फ विनोद चौधरी, जीवन परियार, फर्मुल्लाह मनसुर, सीता गुरूङ र रञ्जित कर्ण सहित 6 जना उम्मेद्वार छन्। यो समूहमा चौधरी र मनसुर बीच कड़ा प्रतिस्पर्धा हुने आकलन छ. महामन्त्रीमा पनि खुलातर्फ प्रदीप पौडेल, नयन सिंह महर, गुरूराज घिमिरे, उदय शमशेर राणा, डाक्टर सुनिल शर्मा, अमर सिंह पुन, डाक्टर सन्तोष उपाध्याय र शंकर तिवारीको उम्मेद्वारी परेको छ. महामन्त्रीमा प्रदीप पौडेल, नयन सिंह महर, गुरूराज घिमिरे, उदय शमशेर राणा र सुनिल शर्मा बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ. पौडेल र घिमिरे महामन्त्रीमा दोहोरिन खोज्दै हुनुहुन्छ. महरले नेविसंघको आफ्नो सांगठनिक सञ्जाललाई मतमा बदल्ने प्रयास गरिरहनु भएको छ. राणालाई नेता बालकृष्ण खाँडको साथ देखिन्छ. मेडिकल व्यवसायी सुनिल शर्मा पनि सामाजिक सञ्जालमा चर्चामा हुनुहुन्छ. महाधिवेशनमा उपसभापति र महामन्त्रीका अधिकांश उम्मेद्वार सभापति थापासँगै बसेर अघि बढ्ने रणनीतिमा देखिएका छन्. नेताहरू छुट्टै टीम बनाएर सभापतिलाई चुनौती दिने भन्दा पनि आफ्नै पक्षमा समर्थन जुटाउने प्रयासमा छन्। विश्व ब्याङ्कले रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने प्रक्षेपण गरेको छ.
4: विश्व ब्याङ्कले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ. बाढीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व ब्याङ्कको आंकलन छ. कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा पनि उल्लेखनीय असर पर्ने विश्व ब्याङ्कले जनाएको छ. पुननिर्माण तथा पुनस्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व ब्याङ्कको अनुमान छ. यसैबीच पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2.27 अर्ब रूपियाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ. पूर्वाधार विकास मन्त्रालयका सचिव पदम कुमार मैनालीले विपदबाट सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको बताउनु भएको छ.
3: पछिल्लो 24 घण्टामा मुलुकभर 17 विपदका घटना भएका छन्। घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 14 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिराहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेलधुरामा सर्पदंशका घटना भएका छन्। ओखलढुङ्गा, सल्यान, बागलुङ र प्युठानमा पहिरो तथा धनुषा, भक्तपुर, चितवन र लमजुङमा आगलागी भएको छ। यस वर्षको दशैंको घटस्थापना र टीकाको साइत सार्वजनिक भएको छ।
5: नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत असोज 25 गते बिहान 11:47 तोकेको छ। विजया दशमीका दिन बिहान 8:49 देवी विसर्जनको साइत छ। समितिले कार्तिक 4 गते बिहान 10:26 टीकाको साइत उत्तम रहेको बताएको छ। टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमीका दिन दिनभर घर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। राज्य संचालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने उहाँको भनाई छ। देवीको प्रसादको रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही ठाउँमा भने विजया दशमीका दिन मात्रै टीका थाप्ने चलन छ। दशैंमा विभिन्न पेसा र व्यवसायका क्रममा थात थलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। दशैंमा नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ।
3: हवस्त, खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: निर्वाचन आयोगले विदेशमा भएका नेपालीलाई मतदानमा सहभागी गराउने बारे परामर्श थालेको छ. आगामी प्रदेश र स्थानीय तहको निर्वाचन लक्षित आयोगले अस्थायी रूपमा विदेशमा बसोबास गरेका नेपालीलाई मतदानमा सहभागी गराउने बारे सरकारवालासँग छलफल थालेको हो. राष्ट्रिय स्वतन्त्र पार्टी सहित प्राय सबै दल विदेशमा बसोबास गर्ने नेपालीलाई मतदानमा सहभागी गराउन सकारात्मक भएकाले आयोग निरन्तर छलफलमा जुटेको हो. संघदेखि प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने 24 राजनैतिक दललाई आमन्त्रण गरेर केही दिन अघि यो विषयमा छलफल गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो. नेपालको संविधानले नेपाली नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगाना भन्दा बाहिर अस्थायी रूपमा बसेका र विदेशमा बसोबास गरेका सबैलाई मतदानको अधिकार दिने बारे राजनैतिक दलसँग सकारात्मक छलफल भइरहेको उहाँले बताउनुभयो. सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचन लक्षित पालिका स्तरमा हामी आउँदैछौ अभियान शुरू गरेको छ. हिजोदेखि शुरू भएको अभियान सातै प्रदेशका 753 स्थानीय तहमा सञ्चालन गरिँदैछ. रासोपाले स्थानीय तहका निर्वाचनको तयारीका निम्ति यस्तो अभियान शुरू गरेको हो. औपचारिक घोषणा नभए पनि स्थानीय तहको निर्वाचन आगामी फागुनमा हुन सक्ने सम्भावना छ. स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट प्रक्रियाबारे बुझाउन, नागरिकका समस्या सुन्न र पार्टी संयन्त्र परिचालनका विषयमा अभियान केन्द्रित हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो. सरकार सञ्चालन गरेको 6 पुगिसकेको भन्दै उहाँले यो बीचमा सरकारबाट भएका राम कामबारे जानकारी अभियान अन्तर्गत दिइने बताउनुभयो. जनताको घरमै पुगेर उनीहरूका अपेक्षा सुन्ने र सरकारलाई थप जवाबदेही बनाउने पनि रासोपाको उद्देश्य रहेको उहाँको भनाइ छ. यो अभियानको अर्को उद्देश्य स्थानीय तह निर्वाचनको तयारी पनि छ. केन्द्रीय सदस्य र सांसदहरू सबै स्थानीय तहमा पुगेर सरकारले गरेका राम्रा कामको जानकारी सँगै आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार छनौटका विषयमा स्थानीय पार्टी संगठनसँग छलफल हुनेछ. दशैं तिहार र छठका लागि आउने 23 गतेबाट अग्रिम टिकट खुल्ने भएको छ.
4: यातायात विभाग र यातायात व्यवसायीको बैठकले आउँदो 23 गतेबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको हो. टिकट बुकिङ खुल्ला भएसँगै मुलुकभर सवारी साधनका लागि रूट परमिट आवश्यक पर्ने छैन. चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका बाहेक ठूला गाडीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ. खाद्यान्न, औषधि, इन्धन र दूध बोक्ने गाडीलाई भने यो निर्णय लागू हुने छैन. बाढी पहिरोले अवरूद्ध मुख्य राजमार्ग तत्काल मर्मत सम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धता पछि यातायात व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन्.
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान किन्ने भएको छ. कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान किन्दै आएको छ. यो कार्यक्रमलाई निरन्तरता दिँदै कार्तिक दोस्रो सातादेखि धान किन्ने योजना तयार पारेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिना नेपारे सुवेदीले जानकारी दिनुभयो. उहाँका अनुसार यसपटक कम्पनीले धान किन्न 66,50,00,000 रूपियाँ बजेट छुट्याएको छ. गत वर्ष कम्पनीले 70 रूपियाँ बजेटबाट 1,90,000 क्विन्टल धान किन्ने योजना बनाएको थियो, तर 1,48,000 क्विन्टल मात्रै किनेको थियो. न्यौपानेका अनुसार यो वर्ष सरकारले प्रति क्विन्टल धानको समर्थन मूल्य 3,800 रूपियाँ निर्धारण गरेको छ. यो मूल्यलाई आधार बनाएर बजेट व्यवस्थापन गरी धान किन्ने तयारी अघि बढाइएको उहाँको भनाइ छ. सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ. ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसद सचिवालयमा दर्ता गरेको हो. सरकारले विधेयकमा ऊर्जाको दक्षता र संरक्षण सम्बन्धी व्यवस्था कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव गरेको छ. यसरी निर्धारण गरिएका व्यावसायिक प्रतिष्ठान वा क्षेत्रमध्ये पहिलोमा व्यवसाय, उद्योग तथा कल कारखाना र व्यापारिक प्रतिष्ठान छन्। दोस्रोमा यातायातका साधन, यात्रु तथा गैरयात्रु बाहेक, तेस्रोमा सरकारी, व्यावसायिक, आवासीय र व्यापारिक भवन छन्। चौथोमा सेवा क्षेत्र, अस्पताल, विद्यालय, विश्वविद्यालय लगायत छन् भने पाँचौंमा कृषि, सिंचाई र खानेपानी क्षेत्र परेका छन्। छैटौंमा ऊर्जा उत्पादन, आपूर्ति वा खपत गर्ने उपकरण, सोको उत्पादन वा पैठारी छन्। सातौंमा विद्युत उत्पादन, प्रसारण वा वितरण परेका छन्। काभ्रेपलाञ्चोकमा चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ करिब 300 योजना कार्यान्वयनको चरणमा छन्।
2: ग्रामीण क्षेत्रलाई सड़क सञ्जालमा जोड्ने उद्देश्यले पूर्वाधार विकास कार्यालय मार्फत 291 योजना कार्यान्वयनमा ल्याइएको हो। बागमती प्रदेश सरकार अन्तर्गतका योजना मध्ये 271 सड़क, 8 सड़क पुल तथा 12 मर्मत सम्भार सम्बन्धी योजना सञ्चालनमा छन्। योजनाको लागत अनुसार वर्गीकरण गरी बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ।
3: हवस् त, अहिलेसम्मका खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: हेरेको हेरै हुन्छ होला है।
1: स्टुडियोमा गीत गाउँदा कति नर्भस हुन्छ होला
0: म हुन्छु नि तिम्रो अगाडि।
1: त्यो पनि हो, हजुर मसँग हुनुभयो भने त मलाई कसैले पनि केही गर्न सक्दैन।
2: भर्खरै रियालिटी सोबाट चर्चा कमाएकी गायिका श्रुति थापाको आज बिहान भएको सडक दुर्घटनामा पनि मृत्यु भएको छ। धादिङको

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा एमाले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेता मनोनित गर्दै तीनवटा जिम्मेवारी तोकेको छ। एमाले मातहतका पार्टी कमिटिलाई पठाएको अन्तर पार्टी निर्देशन तीनमा विधानको बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरेर भण्डारीलाई वरिष्ठ नेता मनोनित गरिएको छ। राष्ट्रपति पदबाट अवकाश पाएपछि पुनः पार्टी सदस्यता लिएर राजनीतिमा सक्रिय रहेकाले भण्डारीलाई वरिष्ठ नेता बनाइएको एमाले जनाएको छ। निर्देशन अनुसार भण्डारी अध्यक्षपछिको दोस्रो वरियतामा रहनुहुनेछ। उहाँले केन्द्रीय कमिटी, पोलिट ब्यूरो, स्थायी कमिटी सचिवालयका बैठकमा सहभागी भएर अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीका निर्णयमा योगदान गर्ने जिम्मेवारी पाउनु भएको छ। यस्तै पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठानको पक्ष पोषण गर्ने तथा पार्टीका विभिन्न निकायले तोकेका काम गर्ने जिम्मेवारी पनि वरिष्ठ नेताको हुनेछ। एमालेमा अध्यक्ष, वरिष्ठ नेता, पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र आठ सचिव सहित 302 सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था निर्देशनमा उल्लेख छ। प्रहरीलाई हातपात गरेको आरोपमा रूकुम पश्चिमको 8-20 कोष 3 वडाध्यक्ष केशरमान विकलाई पक्राउ गरिएको छ। अभद्र व्यवहार सम्बन्धी जाहेरी परेका भाई वीरेन्द्र विकलाई पक्रन खोज्दा वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग विवाद गर्दै गाली गलौज र धकेला धकेल गर्नुभएको थियो। त्यसै बेला भाइलाई प्रहरी नियन्त्रणबाट भगाउँदै ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गरेर कपड़ा समेत च्यातिदिएको प्रहरीले जनाएको छ। वीरेन्द्रलाई खोज्ने क्रममा हिजो बिहान मुसिकोट नगरपालिका 1 कालिका मन्दिर नजिक सड़कमा प्रहरीले दाजुभाइलाई फेला पारेको थियो। प्रहरीका अनुसार कर्तव्य पालनमा बाधा पुर्याएपछि केशरमानलाई घटनास्थलबाटै पक्राउ गरिएको हो। एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालू आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्था गर्ने भएको छ। विद्यालय तथा समुदायले माग गरेको योजनाहरू छनौट भएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाई व्यवस्थापन गर्ने भएको हो। कृष्ण फुरुम्बो लिम्बुको रिपोर्ट।
4: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालू आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्थापन गर्ने भएको छ। विद्यालय तथा समुदायले माग गरेको योजनाहरू छनौट भएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाई व्यवस्थापन गर्ने भएको हो। सोही अनुसार मंगलबार सेन्टरको कार्यालयमा योजना सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सहभागी गराई अन्तर्क्रिया समेत गरेको छ। योजना सञ्चालनका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा छलफल गरिएको सेन्टरका एरिया वेलफेयर अफिसर इन्द्रदीप राईले बताउनुभयो। चालू आर्थिक वर्षमा ताप्लेजुङमा खेजेनिम माध्यमिक विद्यालय, महाकाली आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, मोती माध्यमिक विद्यालय, नाल्बु आधारभूत विद्यालय, निलगिरी माध्यमिक विद्यालय, पिप्लेश्वरी आधारभूत विद्यालय र थेचम्बु माध्यमिक विद्यालयमा योजना सञ्चालन हुने भएका छन्। अधिकांश विद्यालयमा फर्निचरको व्यवस्थापन र केही विद्यालय मर्मत तथा कलर लगाउने योजना रहेको सेन्टरले जनाएको छ, जसबाट विद्यार्थीलाई पठन पाठनमा सहजता हुने मोती माध्यमिक विद्यालयका शिक्षक केबुहाङ लिम्बुको विश्वास छ।
5: 4-5 कोठासम्म चाहिँ फर्निचर उपलब्ध गराउन सकिन्छ कि भन्ने चाहिँ हामीले निर्कल गरिएको छ। नानी बाबुहरूले पढाइलाई बढावा दिनको निम्ति अवश्य पनि त्यसले लाभान्वित हुनेछन् भन्ने कुरो चाहिँ हाम्रो चाहना रहेको छ।
4: कालिका माविमा सेन्टरले यसअघि निर्माण गरेको संरचनाहरू जीर्ण अवस्थामा पुगेकाले पुनर्निर्माणका लागि फेरि बजेटको व्यवस्था गरेको छ। जीर्ण अवस्थामा रहेका संरचनाको संरक्षण तथा फर्निचरको व्यवस्थापन भएपछि समुदायका नागरिक खुसी भएका छन्।
6: अब डेस्क बेन्चहरूको अलिकति अभाव भएको नाताले हामीले कष्ट गर्नको लागि आग्रह गरेका थियौँ र त्यसको सम्बोधन भएको छ।
4: हरेक निकायले संरचना बनाउँछन् तर तिनीहरू चाँडै जीर्ण अवस्थामा पुग्छन् त कुनै प्रयोगविहीन हुन्छन्। सेन्टरले निर्माण गरेका संरचनाको संरक्षण रेखदेख चाहिँ कसरी हुने गरेको छ त? एरिया वेलफेयर अफिसर राई।
7: फिल्ड भिजिट प्राय गाउँ गाउँमा हाम्रो पेन्सनरलाई भेट्न जाँदाखेरि पनि हामी समय मिलाएर स्कुलको प्रोजेक्ट हो भने स्कुलतिर कहिले भएको हाम्रो डाटालाई यसो हेरेर पनि हामी जान्छौँ। खाने पानी पनि त्यस्तै हो। त्यसले गर्दा हाम्रो फिल्ड भिजिटमा हामीले देखे र उहाँहरूले पनि यता रिपोर्ट गर्नुभयो भने हामी गएर अनुगमन गर्छौँ।
4: वेलफेयरले शिक्षाको गुणस्तर सुधारका लागि गरेका कार्यहरूले स्थानीय सरकारलाई समेत टेवा पुगिरहेको छ। वेलफेयरले निर्माण गरेका संरचना जीर्ण अवस्थामा पुग्नबाट बचाउन संरक्षणका लागि स्थानीय सरकारले नै समुदायमा विशेष कदम चाल्न आवश्यक देखिएको छ।
3: अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान खेलाडी लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको छ। अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेस्सीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि 3-0 सहज जित दिलाएपछि उहाँको भावुक विदाई गरिएको छ। यो अर्जेन्टिनाका लागि मेस्सीको 208 अन्तर्राष्ट्रिय खेल थियो।
0: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: बागमती प्रदेश सरकारले रसुवाको भटेको सीमा आएको बाढी पहिरोबाट प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर एकीकृत बस्ती विकास गर्ने योजना अघि सारेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय विपद परिषदको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुननिर्माण सम्बन्धी योजना प्रस्तुत गर्नुभएको हो। भटेकुसी र त्रिशुली नदी आसपासमा आएको बाढी तथा पहिरोबाट ठूलो क्षति भएपछि जोखिमयुक्त पुराना बस्तीलाई सोही स्थानमा पुनर्स्थापना नगर्ने नीति प्रदेश सरकारले लिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। बाढीले बगरमा परिणत गरेका क्षेत्रमा पुननिर्माण नगरेर त्यस्ता स्थानलाई वृक्षारोपण तथा हरियाली क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभएको छ। प्रस्तावित परिवारको पुनर्स्थापनाका लागि स्थानीय तहसँगको समन्वयमा सुरक्षित वैकल्पिक जग्गा पहिचान गरिएको प्रदेश सरकारले जनाएको छ। स्थानीय तहले उपलब्ध गराएको 1158 रोपनी र स्थानीयको 400 रोपनी जग्गा समेटेर ल्यान्ड पुलिङ मार्फत आवश्यक पूर्वाधारसहित एकीकृत बस्ती विकास गर्ने योजना छ। नयाँ बस्तीमा व्यवस्थित आवाससँगै आवश्यक आधुनिक पूर्वाधार निर्माण गरिनेछ। विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वास्थ्य चौकी सामुदायिक विद्यालय लगायत आधारभूत सेवा तथा सुविधा उपलब्ध गराइने मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा सञ्चालनमा आएपछि बरामद नमुनाको परीक्षण प्रतिवेदन बढीमा 10 दिनभित्र प्राप्त हुने भएको छ। हेटौँडामा प्रयोगशाला सञ्चालन भएपछि बागमती प्रदेशका चितवन मकवानपुर र सिन्धुलीसहित मधेस प्रदेशका पर्सा बारा रौतहट र सर्लाहीबाट बरामद हुने लागू औषधका करिब 40% नमुना हेटौँडामै परीक्षण गर्ने व्यवस्था गरिएको छ। यसअघि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौँ धरान र नेपालगञ्जमा मात्रै सञ्चालनमा थियो। हेटौँडामा प्रयोगशाला सञ्चालन भएपछि सम्बन्धित जिल्लाबाट बरामद नमुना 3 दिनभित्र प्रयोगशालामा पठाउन सकिने र नमुना प्राप्त भएको बढीमा 10 दिनभित्र परीक्षण प्रतिवेदन उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ। यसबाट परीक्षणका लागि नमुना काठमाडौँ पठाउनु पर्ने बाध्यता कम हुने भएको छ। सरकारले भदौ 10 को रसुवा भटेकोसी बाढीबाट पीडित परिवारलाई गैर सरकारी संघ संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार अस्थायी आवास निर्माणका लागि गैर सरकारी संस्थासँग प्रस्ताव माग्ने निर्णय भएको छ। भटेकोसी त्रिशुली नदीमा आएको बाढीका कारण 7,570 भन्दा धेरै घर क्षतिग्रस्त भएका छन्। कतिपय घरबारविहीन अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन्। अब पालिकाले लाभग्राहीको तथ्याङ्क दिएपछि स्थायी र स्थायी घर पुननिर्माण अघि बढ्ने प्रवक्ता महतले जानकारी दिनुभएको छ। बेलायतको कन्जर्भेटिभ पार्टीकी नेत्री केमी बेडनकले आफ्नो पार्टीलाई अब हुने राजनैतिक लडाईँका लागि तयार रहन आग्रह गर्नुभएको छ। पार्टीको सम्मेलनमा बोल्दै बेडनकले कन्जर्भेटिभ पार्टीले आगामी चुनाव जितेर सरकार बनाएमा युवालाई रोजगारी दिने, रोजगारदाताले तिर्नुपर्ने नेसनल इन्सुरेन्स आधा घटाउने योजना अघि सार्ने बताउनु भएको छ। लेबर पार्टीले भने यो योजनाको आलोचना गर्दै कल्पनामा आधारित आर्थिक योजना भनेको छ। पूर्व कन्जर्भेटिभ सांसद तथा मन्त्री ज्याकब रिस-मोगले देश चलाउन कठिन निर्णय लिन तयार रहनुपर्ने बताउनु भएको छ।
4: The document that was put out earlier this week implied that we would do things that would improve the country, and some people will not like them. Cutting welfare from people who don't want to work will upset people who are on welfare and don't want to work, but they've got to be upset.
3: भरतपुर अस्पतालमा स्वर सम्बन्धी समस्या भएका बिरामीका लागि स्वर उपचार सेवा सुरु गरिएको छ।
5: अस्पतालका बोली तथा भाषा विशेषज्ञ सुषमा लामिछानेका अनुसार आवाजमा परिवर्तन आउने, स्वर बस्ने, लामो समयसम्म घाँटीमा असहज महसुस हुने, बोल्दा स्वर थाक्ने लगायत समस्या भएका बिरामीले त्यो सेवा लिन सक्नेछन्। घाँटीमा रहेको स्वर यन्त्रको पर्दाको कम्पनबाट आवाज उत्पन्न हुने हुँदा त्यहाँ गाँटो, सानो मासु पलाउने वा अन्य समस्या भएमा आवाज परिवर्तन आउन सक्ने विशेषज्ञ लामिछाने बताउनुहुन्छ। स्वर यन्त्रका पर्दा रूपमा जोडिन नसक्दा पनि आवाज कमजोर वा अस्वाभाविक हुन सक्ने उहाँको भनाइ रहेको छ। विशेषज्ञ लामिछानेका अनुसार स्वरयन्त्रको पक्षघात, स्नायु प्रणालीसँग सम्बन्धित स्वर समस्या तथा मानसिक कारणबाट उत्पन्न स्वर समस्यामा पनि आवश्यकता अनुसार उपचार गर्न सकिनेछ। पुरुषमा असामान्य रूपमा पातलो आवाज हुने तथा महिलामा अपेक्षाकृत मोटो वा गहिरो आवाज हुने समस्यामा पनि स्वर उपचार उपयोगी हुने उहाँले बताउनु भएको छ।
3: बाढी र पहिरोले बन्द बेनी जोमसम कोराला सडकका धेरै ठाउँमा यातायात सञ्चालनका लागि ट्र्याक खोल्ने काम सकिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: मौसम विभागले आज दिनैभर जसो झरी पर्ने जनाएको छ। अधिकांश भेगमा आज दिनभर वर्षा हुने र यो क्रम पर्सिसम्म जारी रहने विभागको भनाइ छ। मौसमविद रोजन लामिछानेका अनुसार यति बेला पनि अधिकांश ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको छ। आज दिनभरि वर्षा हुने र रातिदेखि केही सुधार भए पनि पर्सि शुक्रबार दिउँसो पुनः पानी पर्ने देखिएको उहाँले जानकारी दिनुभएको छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ। हाल पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत देखिएको लामिछानेले जानकारी दिनुभएको छ। आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकाध भेगमा भारी वर्षाको सम्भावना छ। बीएफबीएस काठमाडौँको टोली बिग सल्युट परोपकारी कोष संकलनको वार्षिक कार्यक्रमका लागि आज पदयात्रामा निस्किएको छ। बिग सल्युट पदयात्राबारे स्टेशन म्यानेजर विनोद ध्वज खड्का।
4: बीएफबीएस को मुख्य अफिस जो बेलायतमा छ उसको तत्वावधानमा संसारभरि रहेका हाम्रा सम्पूर्ण रेडियो स्टेशन, टेलिभिजन र अन्य ब्रान्चेसहरू मिलेर गर्ने एउटा बिग सल्युट च्यारिटी एउटा फन्ड रेजिङ क्याम्पेन हो। यो हरेक वर्ष 2007 सुरु भएर आजसम्म सञ्चालनमा छ र अहिलेसम्म धेरै आर्म फोर्सेस च्यारिटीहरूलाई यसले मद्दत गरेको छ, विभिन्न सङ्घ संस्थालाई मद्दत गरेको छ। फोर्सेसको लागि, आर्म फोर्सेस पर्सनल, फ्यामिलीज र विभिन्न संस्थाहरूको लागि यसले उठाएको रकम हरेक वर्ष प्रदान गर्ने गर्दछ। बिग सल्युट भनेको यही हो।
3: आज कहाँ कहाँको बाटो कसरी हिँड्दै हुनुहुन्छ?
4: अब विश्वभरका रेडियो स्टेशनले गरे जस्तै हामी गोर्खा रेडियो स्टेशनले पनि ब्रुनाई, युके र काठमाडौँ मिलेर आफ्नो च्यारिटी इभेन्ट विभिन्न प्रकारको गरेका छौँ र नेपालको हकमा भने हामी आज पुष्पलाल पार्क जो चाहिँ बाघ भैरव यानि कि काठमाडौँ भ्यालीको दक्षिणी एरियामा पर्छ त्यहाँबाट झन्डै 6 किलोमिटर हिँडेर एउटा राम्रो ट्रेल छ, कृतिपुर नगरपालिकाको ट्रेल जहाँ चाहिँ माउन्टेन बाइकिङ, वाकिङ आदि आदि छ। त्यहाँ हामी हिँडेर 6 किलोमिटर हिँडेर हामी बुसान डाँडा जसलाई व्हाइट हाउस पनि भनिन्छ त्यहाँसम्म गएर हाम्रो समापन हुन्छ कार्यक्रम। र आज बीएबीएसका सम्पूर्ण स्टाफहरू लगायत बिजिएनका सर्भिङ मेम्बर्स एन्ड सिभिलियन्सहरू मिलेर यो गर्छौँ। करिब हाम्रो स्ट्रेन्थ चाहिँ झन्डै 20 रहेको छ। यो वक चाहिँ झन्डै 1.5 घन्टाको हो तर अलिकति वेदरले साथ नदेला जस्तो छ, बिहान पानी पर्यो, दिउँसो पानी पर्यो, अलिक रोकिएको छ, हामी त्यसलाई पनि विचार गर्दैछौँ। हामी करिब 2 घन्टा लगाएर हिँड्छौँ र त्यहाँ गएर अलिकति रिफ्रेसमेन्ट हाम्रै पल्टनका सदस्य तेज बहादुर राईको रिसोर्ट छ, त्यहाँ गएर हामी यसो रिफ्रेसमेन्ट गरेर फर्किँदाखेरि झन्डै यो 3-4 घन्टाको यो चाहिँ क्याम्पेन हुनेछ अथवा वक हुनेछ।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका पदका उम्मेद्वारको दावी विरोध गर्ने समय थप भएको छ। निर्वाचन समितिका अनुसार दावी विरोधको समय दिउँसो 2 बजेसम्मका लागि थपिएको हो, यसअघि 12 बजेसम्मका लागि तोकिएको थियो। यो अवधिमा उम्मेद्वारले आफ्नो मनोनयन फिर्ता, उम्मेद्वारी सच्याउने तथा प्रकाशित नामावलीमा नाम छुट्न गएको भए त्यसको समेत दावी गर्न पाउनेछन्। यसअघि समितिले दावी विरोधको समय मध्याहसम्मका लागि तोकेको थियो। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक स्थान तल झरेको छ। समृद्धि फाउन्डेसन र क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 वार्षिक प्रतिवेदन अनुसार नेपाल 165 मुलुकमध्ये 90 स्थानमा पुगेको हो। यसअघि गएको वर्ष नेपाल 89 स्थानमा थियो। यो वर्ष नेपालले 10 मध्ये 6.59 अङ्क प्राप्त गरेको छ। गएको वर्ष नेपालको अङ्क 6.58 थियो। अङ्कमा सामान्य सुधार भए पनि अरू मुलुकको तुलनामा नेपाल एक स्थान तल झरेको हो। समृद्धि फाउन्डेसनले नेपालमा 19 पटक यो प्रतिवेदन सार्वजनिक गरेको हो। इजरायल पठाउने भन्दै ठग गर्ने गिरोहबाट पीडित भएकाहरूलाई उजुरी दिन केन्द्रीय अनुसन्धान ब्युरोले आह्वान गरेको छ। सिआइबीले सूचना जारी गर्दै ठगी आरोपमा पक्राउ परेका भरत प्रसाद चौलागाई समेतका व्यक्तिबाट पीडित भएको उपाय उजुरी दिन भनेको हो। यो ठगी प्रकरणमा अहिलेसम्म चौलागाईसहित 4 पक्राउ गरेर अनुसन्धान गरिएको सिआइबीका एसएसपी अनुपम शमशेर जवाराले जानकारी दिनुभएको छ। अहिलेसम्म 2.50 करोड रुपियाँ ठगी भएको भन्दै सिआइबीमा उजुरी पारेको छ। नेपाल सरकार र इजरायल सरकारबीच सम्झौता भएर केयर गिभर परीक्षामा पास भएकाहरूलाई प्रधानमन्त्रीको सल्लाहकारसँग सिन्जान रहेको बताउँदै छिटो इजरायल पठाउने भनेर रकम उठाउँदै ठगी गरेको आरोप लागेको छ। सरकारले भदौ 10 को रसुवा भटेपछि बाढीबाट पीडित परिवारलाई गैर सरकारी संघ संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास निर्माण गरिदिने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने जानकारी गराउन आग्रह गरेको छ। हवस् त्यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चुनावको बेला आफूले गरेका वाचा पूरा गर्न नसकेको भन्दै रामेछापका एकजना जनप्रतिनिधिले राजीनामा दिएका छन्। रामेछाप नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष रेखबहादुर खत्रीले राजीनामा दिनुभएको हो। उहाँ काङ्ग्रेसबाट वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो। स्थानीय चुनावका बेला मतदातासँग गरेका कतिपय प्रतिबद्धता अनुसारका काम कार्यान्वयनमा आउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न नसकेको खत्रीको भनाइ छ। पछिल्लो समय रामेछाप नगरपालिकाको समग्र कार्यशैली निर्णय प्रक्रिया र वडा नम्बर एक प्रति देखाएको व्यवहारका कारण प्रभावकारी ढंगले काम गर्न नसकेको पनि खत्रीले दुखेसो गर्नुभएको छ। नगरपालिकाबाट वडाको आवश्यकता जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राख्नुपर्ने कतिपय विषयमा बहुमत अल्पमतको आधारमा व्यवहार हुने वडा नम्बर एकका जायज माग र आवश्यकतालाई प्राथमिकता नदिने र विकास तथा जनसरकारका विषयमा समान दृष्टिकोण कायम हुन नसकेको उहाँको गुनासो छ। 2079 चुनावमा रामेछाप नगरपालिकाको मेयर र उपमेयर काङ्ग्रेसले नै जितेको छ। लवरसी न्यौपाने नगर प्रमुख हुनुहुन्छ। यो पालिकाका 9 वडामध्ये 7 वडा काङ्ग्रेस र 2 वडा तत्कालीन माओवादी केन्द्रले जितेका छन्। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक स्थान तल झरेको छ। समृद्धि फाउन्डेसन र क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 प्रतिवेदन अनुसार नेपाल 165 मुलुकमध्ये 90 स्थानमा परेको हो। यो वर्ष नेपालले 10 अङ्कमा 6.59 अङ्क पाएको छ। पोहोर साल 6.58 अङ्क पाएको थियो। अङ्कमा सामान्य सुधार भए पनि अरू मुलुकले प्रगति गरेपछि नेपाल एक स्थान तल झरेको हो। उच्च आर्थिक स्वतन्त्रता भएका मुलुकमा बसोबास गर्ने नागरिकको समृद्धि राजनीतिक तथा नागरिक स्वतन्त्रता र औषध आयु तुलनात्मक रूपमा बढी हुने गरेको छ। प्रतिवेदन अनुसार नेपालको आर्थिक स्वतन्त्रता मापन गरिने 5 प्रमुख क्षेत्रमध्ये केहीमा सुधार र केहीमा गिरावट आएको छ। सरकारको आकारमा नेपाल यो वर्ष 51 स्थानमा छ। पोहोर साल 49 स्थानमा थियो। कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा पनि नेपाल 91 स्थानबाट 96 स्थानमा पुगेको छ। स्वस्थ मुद्रामा 96 स्थानबाट 101 स्थानमा परेको छ। अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा भने नेपाल 126 117 स्थानमा पुगेको छ। तर नियमनतर्फ भने 37 50 स्थानमा झरेको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी वरियतामा हङकङ पहिलो, स्विजरल्यान्ड दोस्रो, सिङ्गापुर तेस्रो, न्युजिल्यान्ड चौथो र अमेरिका 5 स्थानमा परेका छन्। सबभन्दा कमजोर प्रदर्शन गर्ने मुलुकमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इजिप्ट, मलावी, अल्जेरिया, इरान, म्यानमार र लिबियासँगै सुडान, जिम्बाब्वे र भेनेजुएला छन्। भेनेजुएला अन्तिम स्थानमा छ। कोरिया पठाइदिने भन्दै ठै गरेको अभियोगमा काठमाडौँ गुङ्गबुको न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्। न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। यो कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै 2 अल्पत्र पारेको आरोप लगाएर एकजना महिलाले उजुरी हालेपछि पक्राउ गरिएको कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको हो। ती महिलाले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै टिकटक मार्फत कारवाहीको माग गरेकी थिइन्। नुवाकोटका पाण्डेलाई सामाकोशी रानीबारी चोकबाट पक्राउ गरिएको हो। नेपाल प्रहरीले केयर गिभरमा इजरायल पठाइदिने भन्दै ठगीमा परेको भए जाहेरी दिन आह्वान गरेको छ। नेपाल र इजरायल सरकारबीच भएको सम्झौता अनुसार व्यक्तिगत र अरू संस्थागत ढङ्गले कामदार पठाउन नमिल्ने भन्दै प्रहरीले कसैले ठै गरेको भए जाहेरी दिन सूचना निकालेको हो। इजरायल पठाइदिने भन्दै ठै गर्ने भरत चौला गाई सहितको समूह हाल थुनामा छ। उनीहरूबाट ठगिएकालाई जाहेरी दिन सिआइबीले आग्रह गरेको हो। यो समूहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको फर्जी कागजात देखाएर 2,50,00,000 रुपियाँभन्दा बढी ठगी गरेको प्रहरीको भनाइ छ। नेपाली सेनाले मुलुकका 32 जिल्लाका ब्यारेकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीबाट सामान किन्ने भएको छ। सेना र डिडिसीबीच दुध तथा दुग्धजन्य पदार्थ खरिद बिक्री सम्बन्धी सम्झौता भएपछि ब्यारेकमा दैनिक 10,200 लिटर प्रशोधित दुध आपूर्ति हुनेछ। सम्झौता अनुसार वार्षिक रूपमा 37,41,500 लिटर दुध आपूर्ति हुनेछ। सेनाका लागि दैनिक 365 दही आपूर्ति गर्ने सम्झौता पनि भएको छ। त्यस्तै सैनिकहरूका लागि दैनिक 37 पनिर, 21 होल मिल्क पाउडर र 5 किलो चीज आपूर्ति गर्ने सम्झौता भएको छ। सम्झौता पत्रमा नेपाली सेनाका तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका राथी सञ्जय कुमार रञ्जित र डिडिसीको तर्फबाट महाप्रबन्धक शरण कुमार पाण्डेले हस्ताक्षर गर्नुभएको छ। मौसमविदहरूले घटनास्थापनापछि मौसम सुधार हुने देखिएको बताएका छन्। हवस् त, खबर यति नै। नमस्कार।
1: यो BFBS Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: काङ्ग्रेस सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। राष्ट्रिय सभाक्रियामा सञ्चारकर्मीसँग राठौरले पार्टीको बृहत्तर एकताका लागि उम्मेद्वारी फिर्ता गरेको बताउनु भएको छ। राठौरले कङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै उम्मेद्वारी दिनुभएको थियो। राठौरले उम्मेद्वारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्कीको भिडन्त हुनेछ। कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ। आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ। बिहान 10:30 बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रलाई खाजा समयपछि गर्ने भनी 11:30 बजेदेखि सुरु गर्ने तयारी भएको थियो। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिएको छ। खुल्ला मञ्चमा प्रवेश भएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको छ। बन्द सत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगन कुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुङ्ग्याउने गरी कङ्ग्रेसले तयारी गरेको छ। भोलि मतदान हुनेछ। देशभर गएको 9 महिनामा 10,000 जनामा स्क्रब टाइफस संक्रमण भएको छ। जनवरी महिना यता देशका 74 जिल्लामा 10,210 जनामा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले संक्रमण भएको जनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये 7 जनाको मृत्यु भएको छ। महाशाखाले असार महिनादेखि नै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्दै आएको छ। स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा आवश्यकताका आधारमा पठाइएको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा हाल 5,000 परीक्षण किट बफर स्कटकमा राखिएको छ। बर्दियामा छोरीको तुलनामा छोरा जन्मिने दर बढी देखिएपछि स्थानीय तहहरूले छोरी बचाउ अभियान सुरु गरेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
4: बर्दियाको बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका र बडैयाताल गाउँपालिकाले छोरी बचाउ अभियान सुरु गरेका हुन्। छोराको तुलनामा छोरी जन्मिने दर घट्दै गएपछि छोरी बचाउ अभियान सुरु गरिएको बडैयाताल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुजिता चौधरीको भनाइ छ।
5: छोराहरूको संख्या भन्दा छोरीको संख्या वर्तमान समयमा कमी आउँदै गइरहेको अवस्था देखिन्छ र छोरीहरूको अस्तित्व बचाउनको लागि यो कार्यक्रम सञ्चालन गरेका छन्।
4: यस अभियान अन्तर्गत पालिकाहरूले छोरी जन्मिना साथ एक छोरी एक खाता अर्थात् ब्याङ्कमा छोरीको नाममा खाता खोलेर 5,000 जम्मा गरिदिने नीति लिएका छन्। गेरुवा गाउँपालिकाले 2074 सालबाट छोरी बचाउ अभियान सुरु गरेको थियो। 79 सालबाट कार्यविधि नै बनाएर छोरी बचाउ अभियान सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राणा बताउनुहुन्छ।
6: 2074 सालदेखि छोरी सुरक्षाको हिसाबले एउटा 2,000 रुपियाँ उपलब्ध गराउँदै आएको थियो र 2079 सालदेखि छोरी बचाउ कार्यक्रम नै एउटा तय गरेर उहाँहरूले पुनः त्यो छोरी बचाउ कार्यक्रम कार्यविधि 2079 लागू गरेपछि 5,000 दरले दिँदै आएको छ।
4: यो कार्यक्रममा 3 पालिकाका हालसम्म 1,900 छोरी लाभग्राही भएका छन्। स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो 7 वर्षको तथ्याङ्क हेर्ने हो भने 16,485 जना छोरा जन्मिँदा छोरीको संख्या भने 14,999 मात्र छ। छोरी जन्मदर घट्दै जाँदा स्थानीय तहहरूले छोरी जन्माउन प्रोत्साहन गर्ने खालका थप कार्यक्रम ल्याउने योजना बनाएका छन्।
3: बेनी चोमसम कोरोला सडक खण्ड आगामी सोमबारसम्म सञ्चालनमा ल्याइने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले सोमबारसम्म गाडी चलाउन पाउने गरी निर्माणको काम भइरहेको जनाएको छ। सो सडक खण्डका 50+ स्थानमा यातायात अवरुद्ध भएको थियो। हाल व्यक्तिको अन्नपूर्ण गाउँपालिका 6 पोखरी बगरमा पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका 2 गुणवटा बाहेक अन्य सबै स्थानमा पहिरो पन्छाई ट्र्याक खोल्ने काम सकिएको छ। सडक स्तर उन्नति तथा आवश्यक संरचना निर्माणको काम भने निरन्तर रहेको जनाइएको छ। पोखरी बगरमा ग्याफियन पर्खाल बनाएर सडकमा माटो भर्ने काम भइरहेको छ भने कुनौडामा एक्सकाभेटर प्रयोग गरी ट्र्याक खोल्ने काम भइरहेको जनाइएको छ। बुल्गेरियाको तटीय इलाकामा रुसले ड्रोन हमला गर्दा 2 व्यापारिक जहाजका 4 जना बेपत्ता भएका छन्। आक्रमणमा परेका 2 मध्ये एउटा जहाजका श्रमिकलाई उद्धार गरिए पनि अर्कोमा सवार चालक दलका सदस्य बेपत्ता भएका हुन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा रुस संलग्न रहेको आरोप लगाउनु भएको छ। थप जानकारी सहित बुर्गासबाट स्काईका आइभर पेनेट.
2: Bulgaria's Prime Minister called it a gross violation of international law. It's still not confirmed who was responsible. The suspicion is that Moscow was to blame. This

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: वरिष्ठता मिचेर सर्वोच्च अदालतमा चारजना नयाँ न्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ. न्यायाधीश सिफारिस गर्दा न्याय परिषदले समानुपातिक समावेशी सिद्धान्त अनुसार वरिष्ठता, अनुभव, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, पेसागत र नैतिक आचरण लगायतका आधार समेत मिचेको बारको दावी छ. बारका महासचिव केदार प्रसाद कोरोलाले विज्ञप्ति जारी गर्दै कानून व्यवसायको क्लस्टरलाई व्यवस्था गरिएको, समावेशी सिद्धान्त आत्मसात नगरिएको, वस्तुनिष्ठ आधार र पारदर्शिताको समेत अभाव देखिएको आरोप लगाउनु भएको छ. हिजोको न्याय परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका चारजना न्यायाधीशको नाम सिफारिस गरेको छ. परिषदका अध्यक्ष प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरका न्यायाधीश गोकर्ण डाँगीलाई सिफारिस गरेको छ. कर्नल ब्रिगेड अफ गोर्खाजमा कर्नल ह्युगो स्ट्यानफोर्ड टक नियुक्त हुनुभएको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ. स्ट्यानफोर्ड टकसँग सियरा लियोन, क्यानाडा, ब्रुनाई, इराक र अफगानिस्तानमा सेवा गरेको अनुभव छ. उहाँले अफगानिस्तानको मुसाक्वाला क्षेत्रमा घटिएको फ्री कमान्डो ब्रिगेडमा आबद्ध भएर गोर्खा ब्याटल ग्रुपको अपरेसन्स अफिसरका रूपमा काम गरेकोलाई विशेष स्मरण गरिन्छ. अफगानिस्तानमा उहाँले 2015 एयर असल्ट टास्क फोर्सको सहायताका लागि गोर्खा कम्पनीको नेतृत्व गर्नुभएको थियो. 2001 19 वर्षको उमेरमा आरजेआरमा सेवा सुरु गरेका स्ट्यानफोर्ड टकले सुरुवातमै बोस्नियामा सेवा गर्नुभएको थियो. विशेष गरी हिमालका लामो दूरीको यात्रा गर्न रुचाउने स्ट्यानफोर्ड टक रग्बी खेलाडी हुनुका साथै जिउ जित्सु खेल पनि सिक्दै हुनुहुन्छ. नेपाली सेनाले 32 जिल्लाका ब्यारेकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीबाट सामान किन्ने भएको छ. सेनासँगको खरिद बिक्री सम्झौतापछि अब डिडिसीबाट ब्यारेकमा दिनको 10,200 लिटर प्रशोधित दुध आपूर्ति हुनेछ. सम्झौता अनुसार सेनाले वार्षिक 37,41,500 लिटर डिडिसीको दुध किन्नेछ. सेनाका लागि दैनिक 365 किलो दही पनि आपूर्ति गर्ने सम्झौता भएको छ. त्यस्तै सैनिकहरूका लागि दैनिक 37 किलो पनिर, 21 किलो तुलो दुध र 15 किलो चिज पनि डिडिसीबाट जानेछ. चुनावको बेला आफूले गरेका वाचा पूरा गर्न नसकेको भन्दै रामेछापका एकजना जनप्रतिनिधिले राजीनामा दिएका छन्.
4: रामेछाप नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष रेखबहादुर खत्रीले राजीनामा दिनुभएको हो. उहाँ काङ्ग्रेसबाट वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो. स्थानीय चुनावको बेला मतदातासँग गरेका कतिपय प्रतिबद्धता अनुसारका काम कार्यान्वयनमा आउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न नसकेको खत्रीको भनाइ छ. पछिल्लो समय रामेछाप नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया र वडा नम्बर 1 प्रति देखाएको व्यवहारका कारण प्रभावकारी ढंगले काम गर्न नसकेको पनि खत्रीले दुखेसो गर्नुभएको छ. नगरपालिकाबाट वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राख्नुपर्ने कतिपय विषयमा बहुमत अल्पमतको आधारमा व्यवहार हुने, वडा नम्बर 1 का जायज माग र आवश्यकतालाई प्राथमिकता नदिने र विकास तथा जनसरकारका विषयमा समान दृष्टिकोण कायम हुन नसकेको उहाँको गुनासो छ. 2079 चुनावमा रामेछाप नगरपालिकाको मेयर र उपमेयर काङ्ग्रेसले नै जितेको छ. लभरसी न्यौपाने नगर प्रमुख हुनुहुन्छ. यो पालिकाका 9 वडा मध्ये 7 वडा काङ्ग्रेस र 2 वडा तत्कालीन माओवादी केन्द्रले जितेका छन्।
3: मौसमविदहरूले घटस्थापनापछि मौसम सुधार हुने बताएका छन्. मौसम विज्ञ विनोद पोखरेलले घटस्थापनासम्म वर्षा र बदलीको अवस्था भने यथावत रहने जानकारी दिनुभएको छ.
5: लगभग आइतबार घटस्थापनाको दिनदेखि चाहिँ वर्षा कम हुन्छ तर केही ठाउँमा अझै पनि पानी पर्न सक्छ र बिस्तारै कम हुँदै जाने देखिन्छ. त्यही कारणले गर्दा घटस्थापनाको दिनदेखि मौसममा सुधार चाहिँ हुन्छ तर कति दिन अझै सामान्य बदली हुने सम्भावना र केही ठाउँमा वर्षा हुने सम्भावना चाहिँ रहिरहन्छ. अब त्यसपछि चाहिँ लगातार वर्षाको सम्भावना देखिँदैन, मौसम चाहिँ सुध्रिँदै जाने देखिन्छ. त्यही कारणले गर्दा दसैँको मौसम राम्रै हुनुपर्छ.
3: भारतको गोरखपुरबाट उडाइएको बलुनले बटुलेका तथ्याङ्कका आधारमा केही प्रक्षेपण पनि गरिएको उहाँले उल्लेख गर्नुभएको छ.
5: अघि लगभग 2 अगाडि गोरखपुरबाट, भारतको गोरखपुरबाट उडाइएको जुन बलुन हुन्छ त्यसले चाहिँ लगभग 45,000 फिटभन्दा माथिसम्म पुगेको जुन वायुमण्डल छ त्यसको तथ्याङ्क निकालेको छ. यसमा चाहिँ धेरै कुराहरू म भन्न चाहन्न तर एउटा कुरा भन्न चाहन्छु कि यो अहिलेको वातावरण चाहिँ वायुमण्डलीय जुन अवस्था छ यो चाहिँ एकदमै अनस्टेबल भन्छौँ हाम्रो भाषामा. यो चाहिँ मेट्रोलोजीमा अनस्टेबल भनेको मतलब यसले चाहिँ थन्डरस्टर्म, हेल र हेभी रेनफल गराउन सक्छ धेरै ठाउँमा.
3: र कोरिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा काठमाडौँको गङ्गबु न्यू सफल ग्लोबल कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। न्यू सफल ग्लोबल कन्सल्टेन्सीका संचालक गणेश पाण्डेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पार्टीको 15 महाधिवेशन देशको भविष्यसँग जोडिएको भन्दै एकताबद्ध हुन भन्नुभएको छ। बन्द सत्रलाई सम्बोधन गर्दै नेता आङदम्बेले वर्तमान सरकारलाई चुनौती दिन पनि बलियो नेतृत्व चाहिने बताउनु भएको छ।
1: आज यो पार्टीलाई व्यवस्थित गर्नका निम्ति हामीहरू जो जो आकांक्षीहरू छौँ, यो पार्टीलाई यो अप्ठ्यारोको बेलामा आज बहुमतको नाममा मुलुकलाई कुन भडखालामा पुर्याउँछन् थाहा छैन। एल्गोरिदम र सस्तो लोकप्रियताबाट हिरो नामक मानक एउटा नै अनुहार देखाएर आएका साथीहरूले कुन बेला मुलुकलाई युक्रेन बनाउँछन् थाहा छैन। त्यो बेलामा नेपाली कङ्ग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन, विचारले विभाजित हुनु हुँदैन भन्ने विश्वासका साथ जसरी साथीहरूले आफ्ना नेतृत्वका प्रति भरोसा व्यक्त गरेर बिस्तारै बिस्तारै निर्विरोध हुने दिशातर्फ जाने संकेत देखाइराख्नु भएको छ। म ती सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु।
0: महाधिवेशनले कङ्ग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको उहाँले बताउनु भएको छ। नेता आङदम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताउनु भएको छ। देशभर गएको 9 महिनामा 10,000 जनामा स्क्रब टाइफस संक्रमण भएको छ। जनवरी महिना यता देशका 74 जिल्लामा 10,210 जनामा संक्रमण भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमित मध्ये 7 जनाको मृत्यु भएको छ। महाशाखाले असार महिनादेखि नै साथै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्दै आएको छ। स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा आवश्यकताका आधारमा पठाइएको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल 1 स्थान तल झरेको छ।
2: समृद्धि फाउन्डेसन र क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 प्रतिवेदन अनुसार नेपाल 165 मुलुकमध्ये 90 स्थानमा परेको हो। यो वर्ष नेपालले 10 अङ्कमा 6.59 अङ्क पाएको छ। पोहोर साल 6.58 अङ्क पाएको थियो। अङ्कमा सामान्य सुधार भए पनि अरू मुलुकले प्रगति गरेपछि नेपाल 1 स्थान तल झरेको हो। उच्च आर्थिक स्वतन्त्रता भएका मुलुकमा बसोबास गर्ने नागरिकको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औषधायु तुलनात्मक रूपमा बढी हुने गरेको छ। प्रतिवेदन अनुसार नेपालको आर्थिक स्वतन्त्रता मापन गरिने 5 प्रमुख क्षेत्रमध्ये केहीमा सुधार र केहीमा गिरावट आएको छ। सरकारको आकारमा नेपाल यो वर्ष 91 स्थानमा छ। पोहोर साल 49 स्थानमा थियो। कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा पनि नेपाल 91 स्थानबाट 96 स्थानमा पुगेको छ। स्वस्थ मुद्रामा 96 स्थानबाट 101 स्थानमा परेको छ। अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा भने नेपाल 126औंबाट 117औं स्थानमा पुगेको छ। तर नियमनतर्फ भने 37औंबाट 50औं स्थानमा झरेको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी वरियतामा हङकङ पहिलो, स्विजरल्याण्ड दोस्रो, सिङ्गापुर तेस्रो, न्युजिल्याण्ड चौथो र अमेरिका 5औं स्थानमा परेका छन्। सबभन्दा कमजोर प्रदर्शन गर्ने मुलुकमा कङ्गो, इजिप्ट, मलावी, अल्जेरिया, इरान, म्यानमार र लिबियासँगै सुडान, जिम्बाब्वे र भेनेजुएला छन्। भेनेजुएला अन्तिम स्थानमा छ।
0: बेनी चोमसुम कोरोला सडक खण्ड आगामी सोमबारसम्म सञ्चालनमा ल्याइने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले सोमबारसम्म गाडी चलाउन पाउने गरी निर्माणको काम भइरहेको जनाएको छ। सडक खण्डका 50 भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो। हाल व्यक्तिको अन्नपूर्ण 6 पोखरी बगरमा पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका 2 गुरुडा बाहेक अन्य सबै स्थानमा पहिरो पन्छाई ट्र्याक खोल्ने काम सकिएको छ। सडक स्तर उन्नति तथा आवश्यक संरचना निर्माणको काम भने निरन्तर रहेको जनाइएको छ। पोखरी बगरमा क्याभेन पर्खाल बनाएर सडकमा माटो भर्ने काम भइरहेको छ भने कुनौटामा एक्सकभेटर प्रयोग गरी ट्र्याक खोल्ने काम भइरहेको जनाइएको छ। बुल्गारियाको तटीय इलाकामा रुसले ड्रोन हमला गर्दा 2 व्यापारिक जहाजका 4 जना बेपत्ता भएका छन्। आक्रमणमा परेका 2 मध्ये एउटा जहाजका श्रमिकलाई उद्धार गरिए पनि अर्कोमा सवार चालक दलका सदस्य बेपत्ता भएका हुन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा रुस संलग्न रहेको आरोप लगाउनु भएको छ। ब्रुगासबाट स्काईका आइभर बेनेटका अनुसार आक्रमणमा कसको संलग्नता रहेको भन्नेबारे अस्पष्ट रहे पनि केही विवरण आएका छन्।
3: Bulgaria's Prime Minister called it a gross violation of international law. It's still not confirmed who was responsible. The suspicion is that Moscow was to blame. This follows a pattern of suspected Russian hybrid attacks across Europe recently.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: यो PFBS गोर्खा रेडियो हो।

0: अविरल आँसु झर्ने छैन।
1: सैन्य समुदायमा
2: रिलायन्स भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
4: काङ्ग्रेस सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। राष्ट्रिय सभागृहमा सञ्चारकर्मीसँग राठौरले पार्टीको 73 एकताका लागि उम्मेद्वारी फिर्ता गरेको बताउनु भएको छ।
5: मिलेर जानुपर्ने परिस्थिति भएका कारणले गर्दा मैले चाहिँ के छ भने गगनजीलाई सहयोग गरेर चाहिँ अगाडि बढ्ने निर्णय लिएको छु। साथीहरूको पनि त्यही चाहना छ। मैले चाहिँ जिल्लाको क्षेत्रको अधिवेशन विभिन्न कारणले ढिलो भयो। म हिजो मात्रै क्षेत्रको अधिवेशन अस्ति भोटिङ गरेर हिजो मात्रै आएँ, ढिलो आएँ। उद्घाटन सत्रमा पनि म आउन पाएन।
4: राठौरले कङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै उम्मेद्वारी दिनुभएको थियो। राठौरले उम्मेद्वारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्केको उम्मेद्वारी कायम छ। वरिष्ठता मिचेर सर्वोच्च अदालतमा 4 जना न्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ। न्यायाधीश सिफारिस गर्दा न्याय परिषदले समानुपातिक समावेशी सिद्धान्त अनुसार वरिष्ठता, अनुभव, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, पेसागत र नैतिक आचरण लगायतका आधार समेत मिचेको बारको दावी छ। बारका महासचिव केदार प्रसाद कोरलाले विज्ञप्ति जारी गर्दै कानून व्यवसायको क्लस्टरलाई व्यवस्था गरिएको, समावेशी सिद्धान्त आत्मसात नगरिएको, वस्तुनिष्ठ आधार र पारदर्शिताको समेत अभाव देखिएको आरोप लगाउनु भएको छ। हिजोको न्याय परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका 4 जना न्यायाधीशको नाम सिफारिस गरेको छ। परिषदका अध्यक्ष प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बाग्चन, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरका न्यायाधीश गोकर्ण डाँगीलाई सिफारिस गरेको छ। चुनावको बेला आफूले गरेको वाचा पूरा गर्न नसकेको भन्दै रामेछापका 1 जना जनप्रतिनिधिले राजीनामा दिएका छन्।
6: रामेछाप नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष रेखबहादुर खत्रीले राजीनामा दिनुभएको हो। उहाँ काङ्ग्रेसबाट वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो। स्थानीय चुनावको बेला मतदातासँग गरेका कतिपय प्रतिबद्धता अनुसारका काम कार्यान्वयनमा आउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न नसकेको खत्रीको भनाइ छ। पछिल्लो समय रामेछाप नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया र वडा नम्बर 1 प्रति देखाएको व्यवहारका कारण प्रभावकारी ढङ्गले काम गर्न नसकेको पनि खत्रीले दुखेसो गर्नुभएको छ। नगरपालिका वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राख्नुपर्ने कतिपय विषयमा बहुमत अल्पमतको आधारमा व्यवहार हुने, वडा नम्बर 1 का जायज माग र आवश्यकतालाई प्राथमिकता नदिने र विकास तथा जनसरकारका विषयमा समान दृष्टिकोण कायम हुन नसकेको उहाँको गुनासो छ। 2079 चुनावमा रामेछाप नगरपालिकाको मेयर र उपमेयर काङ्ग्रेसले नै जितेको छ। लबरसी न्यौपाने नगर प्रमुख हुनुहुन्छ। यो पालिकाका 9 वटा वडा मध्ये 7 वटा वडा काङ्ग्रेस र 2 वटा वडा तत्कालीन माओवादी केन्द्रले जितेका छन्।
4: नेपाली सेनाले 32 जिल्लाका ब्यारेकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीबाट सामान किन्ने भएको छ। सेनासँगको खरिद बिक्री सम्झौतापछि अब डिडिसीबाट ब्यारेकमा दिनको 10,200 लिटर प्रशोधित दुध आपूर्ति हुनेछ। सम्झौता अनुसार सेनाले वार्षिक 37,41,500 डिडिसीको दुध किन्नेछ। सेनाका लागि दैनिक 365 किलो दही पनि आपूर्ति गर्ने सम्झौता भएको छ। सैनिकहरूका लागि दैनिक 37 किलो पनिर, 21 किलो दुध र 15 किलो चिज पनि डिडिसीबाट जानेछ। इजरायलले 3 वर्ष अघिको 7 अक्टोबर घटनाको 3रो वर्षगाँठमा पीडितहरूप्रति मौन धारणसहित स्मरण गरेको छ। गाजाबाट हमाससहित ललाकुले आक्रमण गर्दा 1,200 बढी सर्वसाधारणको ज्यान गएको थियो। आक्रमणमा पढ्न गएका नेपाली पनि परेका थिए। यहीबीच बेलायतको प्रहरले लन्डनमा हुन लागेको प्यालेस्टाइन समर्थित प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई आग्रह गरेको छ। अक्टोबर 7 हमलामा भान्जी गुमाएका आडमले यहुदीहरू झनै असुरक्षित हुँदै गइरहेको अनुभव गर्नुभएको छ।
7: I look at my daughter now, I worry about her future, I worry about the future of all Jewish children around the world who are now experiencing unprecedented levels of anti-Semitism, extremism, terrorism. There are people on the streets of the UK right now who are chanting and celebrating for the day of October 7th, and that's shocking. We tolerate that at our peril.
4: आक्रमणको बदलामा इजरायलले गाजामा गरेको हमलामा 74,000 मानिसको ज्यान गएको छ। अधिकांश सर्वसाधारणले ज्यान गुमाएको गाजामा डाक्टर टम पोर्टोकारले स्वास्थ्य सेवा दिइरहनु भएको छ.
0: The difference with other places, whether that's Ukraine or Iraq or Syria, there's areas within those countries where it's relatively peaceful some of the time, whereas in Gaza that's just not the case. Since October the 7th, it has been across the whole strip of land. There's nowhere safe anywhere. There's nowhere for people to sort of seek refuge or seek escape. It's just not possible.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेस पार्टीको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ 7,255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभएको छ समितिले राष्ट्रिय सभागृह खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ बन्द सत्रको सम्बोधनमा सभापति गगन थापाले 15 महाधिवेशनसँगै पार्टीको पक्ष र विपक्ष नरहने उद्घोष गर्नुभएको छ
4: हामीले धेरै कामहरू गर्न सकेनौँ किनकि हामी आयौँ अनुसार चुनाव भयो चुनावको नतिजाले पनि हामीलाई पनि केही समय थकायो त्यसपछि हामी त पार्टीभित्र कहिले हामी त अदालत जानुपर्ने कहिले निर्वाचन आयोग जानुपर्ने हाम्रो त यो त मुद्दा लागेको जस्तो भएको छ तर यो अधिवेशनसँग यो सबै कुरा सकिन्छ पार्टी सञ्चालन गर्ने परिपाटी पनि बदल्ने
3: काङ्ग्रेस सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले भने उम्मेदवारी फिर्ता लिनुभएको छ उम्मेदवारी घोषणा र मनोनयन गरेपछि अर्का उम्मेद्वार गगन थापाको चर्को आलोचना गरेका राठौरले उम्मेदवारी फिर्ता लिँदा उहाँलाई नै समर्थन गर्नुभएको छ
5: यहाँले अहिले पछिल्लो समयमा दिएका दुईटा अभिव्यक्ति अत्यन्त चर्चित छन् एउटा बिपीका छोरा गणेश मानका छोरा माया नारायणका छोरा नहट्ने पार्टी पनि काङ्ग्रेस हुन्छ भन्ने एउटा अनि अर्को भनेको पार्टी भित्ता पुगिसक्यो ठुलो कुरा नगरे हुन्छ गगनले भनेर भन्नुभएको थियो अहिले तिनै गगनलाई समर्थन गरेर सभापतिको उम्मेदवार फिर्ता लिनु भएको छ के देखेर मन पग्लियो यहाँको
6: अब गगनजीले चाहिँ मलाई सहयोग गर्नु पर्यो दाइ एकचोटि होइन यो 80 वर्षको इतिहासमा कङ्ग्रेस चाहिँ असाध्य अजिलो परिस्थितिमा छ र यति बेला चाहिँ मलाई सहयोग गर्नु पर्यो भनेर उहाँले भन्नुभयो वास्तवमा अहिले पार्टीका कार्यकर्ताहरूले पनि पार्टीभित्र धेरै विवाद झगडा देख्न चाहिरहेको अवस्था छैन त्यसैले चाहिँ सल्लाह गरेर म पार्टी अगाडि लिएर जान्छु चलाउँछु राम्रो गर्ने कुरामा मिलेर गरौँ भने हुनाले मैले छोडेको
5: यसभन्दा अगाडि चाहिँ सल्लाह नभए भएर अलि रिसुटिया थियो
6: होइन मैले गगनजी भन्दा राम्रो गर्छु भन्ने मेरो दाबी हो होइन अहिले चाहिँ के छ भने कार्यकर्ताहरूको पनि चाहना म हिजो मात्रै काठमाडौँ आइपुगेँ यहाँ आउँदै गर्दा एक त यहाँ आउन ढिलो भयो यहाँ आइसकेपछि साथीहरूसँग सरसल्लाह गर्दा अहिले एकचोटि गगनजीलाई मौका दिनु पर्यो भन्ने पार्टीका साथीहरूको पनि भावना र गगनजीले पनि अनुरोध गरेका कारणले गर्दाखेरि मैले ठिकै छ त मलाई संस्थापन हुन 20 वर्ष लाग्यो भनेपछि 4 वर्ष गगनजीले राम्रो गर्छु भन्नुहुन्छ भने र गर्नुहुन्छ भने मैले त्यो राम्रो गर्नको लागि राजनीति गर्ने त हो नि होइन राम्रो गर्नको लागि मैले साथ दिने हो उहाँले गलत गर्नुभयो भने त म कहाँ साथ दिन्छु
5: अब यो नयाँ नेतृत्व चयन भइसकेपछि महाधिवेशन सम्पन्न भइसके पछाडि यहाँले भने जस्तै विमलेन्द्र निधि प्रकाश मानसिंह शशाङ्क कोइराला शेरबहादुर देउवाल लगायतका नेताहरू
6: सबैलाई त्यो त सबै पार्टी यो पार्टी सबैको पार्टी हो युवा पुस्तामा नेतृत्व आएको छ त्यसको मतलब पुरानो पुस्तालाई बहिष्कार गर्ने त होइन नि त होइन युवादेखि पुरानो सबै पुस्तालाई चाहिँ अट्ने पार्टी बनाउने हो त्यतातिर चाहिँ म लाग्छु उहाँ गगनजीले पनि लाग्छु भन्नुभएको छ र त्यसमा चाहिँ हामी काम गर्छौँ
5: छुटेका नेताहरू आउनेमा कतिको विश्वस्त हुनुहुन्छ त्यो सोध्न खोजेको थिएँ मैले
6: होइन अब विश्वस्त भन्दा पनि कोसिस गर्नु पर्यो प्रयत्न गर्नु पर्यो र पार्टीलाई एक बनाएर स्थानीय निर्वाचन आउँदैछ प्रदेशको निर्वाचन आउँदैछ स्थानीय निर्वाचन अगाडि चाहिँ पार्टीलाई मिलाएर लिएर जान सक्यो भने हामीले प्रतिपक्षसँग लड्न चाहिँ हामीलाई पनि सजिलो हुन्छ होइन स्वतन्त्र पार्टीले भित्तामा पुर्याएको छ हामीलाई पुराना पार्टीहरू सबैलाई त्यसैले यति बेला चाहिँ हामी चाहिँ एकजुट भएर जाँदा चाहिँ अझै राम्रो हुन्छ भन्ने मेरो भनाइ हो
3: राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि अब गगन थापा र श्यामकृष्ण खड्केबीच प्रतिस्पर्धा हुनेछ कङ्ग्रेसको महाधिवेशनमा खुल्ला महामन्त्री पदका लागि कडा टक्कर पर्ने देखिएको छ निवर्तमान महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेलाई यसअघिका सहमहामन्त्रीदेखि केन्द्रीय समितिमै नरहेकाले पनि टक्कर दिँदैछन् पौडेल र घिमिरेसँगको प्रतिस्पर्धामा विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका उदय शमशेर राणा पनि सामेल हुनुभएको छ 14 महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति निर्वाचित अमरसिंह पुन र 14 महाधिवेशनका केन्द्रीय सदस्य नयन सिंह महरले पनि महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ विशेष महाधिवेशनका केन्द्रीय सदस्य डाक्टर सन्तोष उपाध्याय यसअघि केन्द्रीय समितिमा नरहेका डाक्टर सुनिल शर्मा र गगन थापासँग लामो समय काम गरेका शङ्कर तिवारीले पनि महामन्त्रीमा दावेदारी दिनुभएको छ खुल्ला तर्फबाट 2 महामन्त्री निर्वाचित हुनेछन् कर्णेल ब्रिगेड अफ गोर्खासमा कर्णेल ह्युगो स्ट्यानफोर्ड टक नियुक्त हुनुभएको गोर्खा क्रिकेट एसोसिएसनले जनाएको छ। स्ट्यानफोर्ड टकसँग सियरा लियोन, क्यानाडा, ब्रुनाई, इराक र अफगानिस्तानमा सेवा गरेको अनुभव छ। उहाँले अफगानिस्तानको मुसाकुवाला क्षेत्रमा खटिएका थ्री कमान्डो ब्रिगेडमा आबद्ध भएर गोर्खा बाटल ग्रुपको अपरेसन्स अफिसरका रूपमा काम गरेकोलाई विशेष स्मरण गरिन्छ। अफगानिस्तानमै उहाँले 2015 एयर असल्ट टास्क फोर्सको सहायताका लागि गोर्खा कम्पनीको नेतृत्व गर्नुभएको थियो। 2001 19 वर्षको उमेरमा आरजिआरमा सेवा सुरु गरेका स्ट्यानफोर्ड टकले सुरुवातमै बोस्नियामा सेवा गर्नुभएको थियो। विशेष गरी हिमालका लामो दूरीको यात्रा गर्न रुचाउने स्ट्यानफोर्ड टक रग्बी खेलाडी हुनुका साथै जिउजित्सु खेल पनि सिक्दै हुनुहुन्छ। बर्दियामा छोरीको तुलनामा छोरा जन्मिने दर बढी देखिएपछि स्थानीय तहहरूले छोरी बचाऊ अभियान सुरु गरेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
2: बर्दियाको बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका र बडैयाताल गाउँपालिकाले छोरी बचाऊ अभियान सुरु गरेका हुन्। छोराको तुलनामा छोरी जन्मिने दर घट्दै गएपछि छोरी बचाऊ अभियान सुरु गरिएको बडैयाताल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुजिता चौधरीको भनाइ छ।
7: छोराहरूको संख्या भन्दा छोरीको संख्या वर्तमान समयमा कमी आउँदै गइरहेको अवस्था देखिन्छ र छोरीहरूको अस्तित्व बचाउनको लागि यो कार्यक्रम सञ्चालन गरेका छन्।
2: यस अभियान अन्तर्गत पालिकाहरूले छोरी जन्मिना साथ एक छोरी एक खाता अर्थात् ब्याङ्कमा छोरीको नाममा खाता खोलेर 5,000 जम्मा गरिदिने नीति लिएका छन्। गेरुवा गाउँपालिकाले 2074 सालबाट छोरी बचाऊ अभियान सुरु गरेको थियो। 79 सालबाट कार्यविधि नै बनाएर छोरी बचाऊ अभियान सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राणा बताउनुहुन्छ।
8: 2074 सालदेखि छोरी सुरक्षाको हिसाबले एउटा 2,000 रुपियाँ उपलब्ध गराउँदै आएको थियो र 2079 सालदेखि छोरी बचाऊ कार्यक्रम नै एउटा तय गरेर उहाँहरूले पुनः त्यो छोरी बचाऊ कार्यक्रम कार्यविधि 2079 लागू गरेपछि 5,000 दरले दिँदै आएको छ।
2: यो कार्यक्रममा तीन पालिकाका हालसम्म 1,900 छोरी लाभ गराई भएका छन। स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो 7 वर्षको तथ्याङ्क हेर्ने हो भने 16,485 जना छोरा जन्मिँदा छोरीको संख्या भने 14,999 मात्र छ। छोरी जन्मदर घट्दै जाँदा स्थानीय तहहरूले छोरी जन्माउन प्रोत्साहन गर्ने खालका थप कार्यक्रम ल्याउने योजना बनाएका छन्।
3: सरकारले पोर्चुगललाई काठमाडौँमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। संसद अधिवेशन सकिएकाले भूमि वन र विपद सम्बन्धी अध्यादेश ल्याउने निर्णय पनि सरकारले गरेको छ। अध्यादेश मार्फत प्रकोपमा बेपत्ता भएका नागरिकलाई 45 दिनसम्म नभेटिए मृत मान्ने कानून बनाउन लागि पोखरेलको भनाइ छ।
9: उल्लेखनीय रूपमा नै छुट्याउने कुरा छ, 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने।
3: बैठकले राष्ट्रिय मानवाधिकार आयोगबाट क्षतिवृत्तिका लागि सिफारिस भएका 153 पीडितलाई क्षतिवृत्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ। बोर्डका निर्णय पनि भएका छन्। अब खबर फटाफट।
5: तनहुँका पर्यटकीय र धार्मिक क्षेत्रलाई जीप सफारी मार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी। हाल बन्दीपुर र आबु खैरिनीमा चल्दै आएको जीप सफारीलाई दमौली, मानुङकोट, छाप्दी, छिम्केश्वरी र आँधीमूलसँग पनि जोड्ने योजना। असोज 11 गते कालीगण्डकीको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी। हाल मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेबास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोगमा। झरीका कारण बाटो बन्द भएपछि मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झन्डै 500 गाडी सडकमै अलपत्र। कोरला नाकाबाट आयात गरिएका मालवस्तु बोकेका करिब 300 कन्टेनर र 200 बढी विद्युतीय गाडी भन्सार जाँच पासको पालो कोर्दै। चितवनको भरतपुर अस्पतालमा स्वर उपचार भोइस थेरापी सेवा सुरु। आवाजमा परिवर्तन आउने, स्वर बस्ने, लामो समयसम्म घाँटीमा असहज हुने, बोल्दा स्वर थाक्ने लगायत समस्या भएका बिरामीले भोइस थेरापी सेवा लिन सक्ने। नवलपुरमा गर्भपतन गराउनेको संख्या घट्दै आर्थिक वर्ष 2080-81 1,700 जनाले गर्भपतन गराएकोमा गएको वर्ष दिनमा 1,400 झरेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्क।
3: मौसमविदले घटस्थापनापछि मौसम सुधार हुने बताएका छन्। मौसम विज्ञ विनोद पोखरेलले घटस्थापनासम्म वर्षा र बदलीको अवस्था भने यथावत रहने जानकारी दिनुभएको छ।
10: लगभग आइतबार घटस्थापनाको दिनदेखि चाहिँ वर्षा कम हुन्छ तर केही ठाउँमा अझै पनि पानी पर्न सक्छ र बिस्तारै कम हुँदै जाने देखिन्छ। त्यही कारणले गर्दा घटस्थापनाको दिनदेखि मौसममा सुधार चाहिँ हुन्छ तर कति दिन अझै सामान्य बदली हुने सम्भावना र केही ठाउँमा वर्षा हुने सम्भावना चाहिँ रहिरहन्छ।
3: अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
11: यो बीएफबीएस

0: गोर्खा रेडियो हो, PFVS गोर्खा रेडियो।
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो,
1: गोर्खा

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा हराइरहेकाहरूलाई मृत घोषणा गर्ने अवधि छुट्याउने प्रक्रियामा सरकार, बेपत्ताका परिवारजनलाई राहत पुग्ने अपेक्षा,
1: डेढ क्षतिपूर्ति दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन थाहा छ त्यो पनि पाउँछ।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको केन्द्रमा के छ?
1: नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ।
0: केन्द्रीय प्रहरी प्रवक्ता संघको कुराकानी र हमास नेतृत्वको भीषण आक्रमणको तेस्रो वर्षगाँठमा इजरायलमा विभिन्न स्मृति कार्यक्रम। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। युक्रेनका विभिन्न ठाउँहरू लक्षित गरी गरिएका हवाई हमलामा कम्तीमा 22 मारिएका छन्। किएवको पूर्वमा अवस्थित प्रिलुकीमा आवासीय एकाइहरूको एउटा ब्लकलाई नष्ट गरिँदा 3 बालबालिका सहित 16 ज्यान गुमाएका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा खोज कार्य अझै जारी राखेका छन्। किएवमा कम्तीमा 2 ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रुसी बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रुसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लडाकुहरूले अक्टोबर 7 गरेको हमलाको तेस्रो वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 250 बढीलाई बन्धक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कारवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर सुरु भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरुद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलोपटक बालबालिकामा बढिरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छिन्, यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्ल्युएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ। उसले त्योसँग जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 बढी उमेरका बालबालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिस गर्छन् र औषधि कम्पनीहरूले 6 कलिला बालबालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सो सुआईलाई संयुक्त रूपमा दिइएको छ। ती वैज्ञानिकहरूले कसरी रासायनिक प्रतिक्रियाले कुनै मोलिक्युलका 2 उस्तै स्वरूप तयार गर्छन् भन्ने देखाएका छन्। नोबेल कमिटीले यो खोज औषधि उत्पादनका लागि महत्त्वपूर्ण रहेको भन्दै कुनै मोलिक्युलको एउटा स्वरूपले रोगको निदान गर्न सक्ने तर उस्तै अर्को स्वरूपले त्यसो गर्न नसक्ने उल्लेख गरेको छ। र इन्डोनेसियाको एउटा अदालतले दर्जनौ भारतीय नागरिकहरूलाई पर्यटकीय क्षेत्र बालीमा अनलाइन जुवामा संलग्न रहेको आरोपमा जेल सजाय सुनाएको छ। उक्त समूहका व्यक्ति अघिल्लो वर्षदेखि जुवा घरहरूमा काम गर्दै आएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। रसुवा बाढीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानूनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधन सहित 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानूनी जटिलताका कारण भोटेकोसी त्रिशुली बाढीमा परि बेपत्ता भएकाका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बाढीमा परेका 1,455 शव फेला परे पनि 5,285 अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोसी बाढीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
3: यसभन्दा अघि 12 बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ। लगायतका उल्लेखनीय रूपमा नै छोटाउने कुरा छ, 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने।
0: कानुनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानुन बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
1: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, विदेशी नागरिकको हकमा पनि उनीहरूको चाहिँ पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला। यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने राहत छ त्यो पनि पाउँछ र त्यसको लागि पनि यसले बाटो खोल्छ भन्ने हो।
0: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आश मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाइ छ। एक रिपोर्ट।
4: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढीमा सासूआमा सहित परिवारको 4 जना गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो।
5: खोजिरहेको छु, अब पाउँदैन, नपाएपछि त अब यत्रो दिन भइसक्यो, पाउँदैन होइन, गेवा नै गर्नु पर्यो, गेवा त अब यो 22 गते हो।
4: रसुवाका नोर्क्याल तामाङले श्रीमती आमा बुबा सहित परिवारको 11 जनाको घेवा आज सकाएको बताए। बाढीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनको अनुसार बाढीमा हराएका श्रीमती, 3 छोरी, बहिनी ज्वाई लगायत परिवारको घेवा सकाएको हो।
6: अस्पतालतिर कहीँ अब बिरामी छ होला, कहीँ उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गरेँ। फोनबाट मेरो कन्ट्याक्ट नम्बर दिएर, मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर अनि लास नभेऱ्यो भने अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर गम्बुमा गएर अनि छेमीहरू गऱ्यो, कहिले जस्तो गर्न सकेन, ऋण थापेर त्यति।
4: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 दिनमा 3 दिन लगाएर घेवा गर्दै आएकोमा यसपटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरैजनाको संस्कार अनुसार घेवा गरेर विदावारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय। आसन्न ठूला चाडपर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सडक सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेलाई टेलिफोन सम्पर्क गरी सुरुमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छौँ।
1: विगत भन्दा फरक भनेको हामीले विशेषतः यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सिसिटिभीबाट प्रमुख बजार, चोक, नाका तथा भिडभाड क्षेत्रको निगरानी बढाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढाएको अवस्थाहरू छ र एरियल सर्भेलेन्स हामी गर्दैछौँ। त्यसै गरी बडी वन क्यामेरा हामी म्याक्सिमम् प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौँ। आवश्यक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौँ। प्रहरी सञ्चार प्रणाली मार्फत रियल टाइम स्विच सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली सुरु गरेको अवस्थाहरू छ, जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लङ्घन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेसनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापस्ते मापस्ते चेक हामीले बढाएको अवस्थाहरू छ, त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौँ। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौँ, त्यसरी हामी अगाडि बढ्छौँ।
7: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षा कर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो, के कति त्यसको प्रयोग हुनेछ?
1: देशभरि गरेर हामीले करिब करिब 13,000 प्लस ठाउँमा हामी ड्युटी राख्छौँ। त्योमा चाहिँ हाम्रो 50,000 प्लस प्रहरी कर्मचारीहरू खटिनुहुनेछ। त्यसमा ड्रोन पनि हामीले प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश काठमाडौँ विशेष सहरहरूमा प्रयोग गर्छौँ। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, जुवातास तथा अवैध सट्टेबाजीका कुराहरू, लागु औषध नियन्त्रणका कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजारी तथा कृत्रिम अभावमा विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने सीमा नाकामा हुन सक्ने अपराधहरू, जसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौँ, विशेष ध्यान दिन्छौँ र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौँ।
7: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्, आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
1: यसपालिको सुरक्षा योजनाको विशेष ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने, एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ। र यस्तो खालको कुनै किसिमको कसैले ओभर स्पिडमा सवारी साधन चलाएको छ, मापसै गरी सवारी साधन चलाएको छ वा ट्राफिक नियम उल्लङ्घन गरेको छ भने आम नागरिकले नजिकको प्रहरी कार्यालयमा अर्थात् 100 फोन गर्न पनि म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ, कुनै शङ्कास्पद वा अपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न भनाइ छ। क्या इफ यु सी समथिङ से समथिङ, केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्। नजिकको प्रहरी कार्यालयमा को फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठुलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध म त्यही गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ। ढुक्क भएर
0: उनी थिए केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले, साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झन्डै 1200 मारिएको र 251 बन्धक बनाइएको उक्त हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै 75,000 ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: सन् 2023 स्थानीय समयअनुसार बिहान 6:29 आक्रमण सुरु भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिबमा मानिसहरूले सडकमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 हत्या गरिएको थियो र 44 बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीडितकी आमाले सो हमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कारवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्, एकजना प्यालेस्टिनीले बीबीसीसँग भने। गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 पुग्न लागेको छ, तर त्यस यता पनि 1400 बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित, हाम्रो विशेष प्रस्तुति, बीबीसी हातेमालो कार्यक्रम एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले बेलायती सेनाको मुख्यालय भ्रमण गर्नुभएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका सिग्देललाई मुख्यालयमा बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले एन्डोभरमा स्वागत गर्नुभएको छ। उहाँहरूबीच आपसी हितका विषयमा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ। भेटवार्ताको अवसरमा जनरल सर वाकरले दुई देशको सम्बन्धमा गोर्खाहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ। भेटवार्तामा बेलायत र नेपाली सेनाका वरिष्ठ सैनिक अधिकारीहरूको पनि सहभागिता थियो। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले लन्डनमा रहेको गोर्खा स्मारकमा पुष्पगुच्छ अर्पण गर्नुभएको छ। चाडपर्वका नेहुमा हुन सक्ने गैर कानूनी गतिविधिमाथिको निगरानी सुरु भएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले चाडपर्वको मौका छोपी चोरी डकैती जुवातास एवं सट्टेबाजी अन्तर्राष्ट्रिय सीमा नाकामा तस्करी र सीमा अपराध हुन सक्ने भएकोले सुरक्षा योजना लागू भएको बताउनु भएको छ। विस्फोटक पदार्थको ओसार पसार भन्सारछली ब्याङ्क वित्तीय संस्थामा चोरी डकैती जस्ता विषयलाई प्रहरले सुरक्षा चुनौती आउँदै आएको छ। चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन 50,000 बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले बताउनु भएको छ। 408 स्थानमा यात्रु सहायता र अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष स्थापना गरिएको छ। प्रहरले चाडपर्व सुरक्षा योजनाको कार्यान्वयनमा ड्रोन, सिसिटिभी, बडी वन क्यामेरा लगायत सञ्चार उपकरण र प्रविधिको प्रयोग गर्ने जनाएको छ। कङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पार्टीको 15 महाधिवेशन देशको भविष्यसँग जोडिएको भन्दै एकताबद्ध हुन भन्नुभएको छ। बन्द सत्रलाई सम्बोधन गर्दै नेता आङदम्बेले वर्तमान सरकारलाई चुनौती दिन पनि बलियो नेतृत्व चाहिने बताउनु भएको छ।
1: आज यो पार्टीलाई व्यवस्थित गर्नको निम्ति हामीहरू जो आकांक्षीहरू छौँ, यो पार्टीलाई यो अप्ठ्यारोको बेलामा आज बहुमतको नाममा मुलुकलाई कुन भडखालामा पुर्याउँछन् थाहा छैन। एल्गोरिदम र सस्तो लोकप्रियताबाट हिरो नामक मानव एउटा नै अनुहार देखाएर आएका साथीहरूले कुन बेला मुलुकलाई युक्रेन बनाउँछन् थाहा छैन। त्यो बेलामा नेपाली कङ्ग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन, विचारले विभाजित हुनु हुँदैन भन्ने विश्वासका साथ जसरी साथीहरूले आफ्ना नेतृत्वका प्रति भरोसा व्यक्त गरेर बिस्तारै बिस्तारै निर्विरोध हुने दिशातर्फ जाने संकेत देखाइराख्नु भएको छ, म ती सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु।
0: महाधिवेशनले कङ्ग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको उहाँको भनाइ छ। नेता आङदम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताउनु भएको छ। कङ्ग्रेसमा पदाधिकारी सहित केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका करिब 40 उम्मेद्वारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचार प्रसार समितिले पदाधिकारीमा सभापतितर्फ किशोर सिंह राठौर, उपसभापतितर्फ डाक्टर मिनेन्द्र रिजाल र देवराज चालिसाले दावेदारी फिर्ता लिनुभएको हो। पार्टी प्रवक्ता चालिसेका अनुसार क्लस्टरतर्फ 15 उम्मेद्वारले समेत आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल एक हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ। पुलको पर्वततर्फको पहुँच मार्ग बनाउँदा बागलुङसँगको सम्पर्क टुटेपछि राति समेत काम गरिएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीको भनाइ छ।
2: यसलाई चाहिँ यो हाम्रो कामलाई चाहिँ स्पिड अप गर्नको लागि चाहिँ रातिमा पनि काम गर्नको लागि यो फ्लड लाइटहरूको व्यवस्था गरेर हिजो राति पनि नाइटमा काम भयो। अब चाहिँ हाम्रो कामले चाहिँ रफ्तार लिने राखेको छ। इक्विपमेन्टहरू पनि त्यही अनुसार मोबिलाइज भएको छ, मेन पावर पनि त्यही अनुसार छ। यही स्पिडमा हामी चाहिँ अगाडि बढ्यो भने हामीले राखेको टार्गेटभन्दा निकै अगाडि नै यो काम सम्पन्न गर्ने चाहिँ अवस्था चाहिँ देखिएको छ।
0: पुल नहुँदा वैकल्पिक मार्गका रूपमा मालढुङ्गादेखि बेनी हुँदै बागलुङ र फलेबासदेखि जमिनी घाट हुँदै बागलुङमा साना सवारी साधन सञ्चालन गरिएको छ। इजरायलले 3 अघिको 7 अक्टोबर घटनाको 3 वर्षगाँठमा पीडितहरूप्रति मौन धारणसहित स्मरण गरेको छ। गाजाबाट हमाससहित लडाकु समूहले आक्रमण गर्दा 1,200 बढी सर्वसाधारणको ज्यान गएको थियो। आक्रमणमा पढ्न गएका नेपाली पनि परेका थिए। यहीबीच बेलायतको प्रहरले लन्डनमा हुन लागेको पालिस्टाइन समर्थित प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई आग्रह गरेको छ। अक्टोबर 7 हमलामा भान्जी गुमाएका आडमले यहुदीहरू झनै असुरक्षित हुँदै गइरहेको बताउनु भएको छ।
3: I look at my daughter now, I worry about her future, I worry about the future of all Jewish children around the world who are now experiencing unprecedented levels of anti-Semitism, extremism, terror.
0: ICC विश्व लिग क्रिकेट 2 को तयारी खेलमा राष्ट्रिय पुरुष क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा भएको पहिलो अभ्यास खेलमा ओमानेले नेपाललाई जितका लागि 161 रनको चुनौती दिएको थियो। तर अभ्यास खेल भएकाले नेपालले लक्ष्य बढाउने निर्णय गरेसँगै 240 रनको नयाँ लक्ष्य बोकेर ब्याटिङ नेपालले गरेको थियो। खबर यति नै, नमस्कार, म महेन्द्र।
4: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ। 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभएको छ। समितिले राष्ट्रिय सभागृह खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। बन्द सत्रको सम्बोधनमा सभापति गगन थापाले पन्ध्रौं महाधिवेशनसँगै पार्टीको पक्ष र विपक्ष नराख्ने उद्घोष गर्नुभएको छ। कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका 40 जनाले उम्मेद्वारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचार प्रसार समितिले पदाधिकारीमा सभापतितर्फ किशोर सिंह राठौर, उपसभापतितर्फ डाक्टर मिनेन्द्र रिचाल र देवराज चालिसेले दावेदारी फिर्ता लिनुभएको जनाएको हो। पार्टी प्रवक्ता चालिसेका अनुसार क्लस्टरतर्फ 15 जना उम्मेद्वारले समेत आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। कांग्रेस सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। उम्मेद्वारी घोषणा र मनोनयन गरेपछि अर्का उम्मेद्वार गगन थापाको चर्को आलोचना गरेका राठौरले उम्मेद्वारी फिर्ता लिँदा उहाँलाई नै समर्थन गर्नुभएको छ।
4: यहाँले अहिले पछिल्लो समयमा दिएका दुईटा अभिव्यक्ति अत्यन्त चर्चित छन्। एउटा बीपीका छोरा, गणेशमानका छोरा, माया नारायणका छोरा नहट्ने पार्टी पनि कांग्रेस हुन्छ भन्ने एउटा, अनि अर्को भनेको पार्टी भित्ता पुगिसक्यो ठुलो कुरा नगरे हुन्छ गगनले भनेर भन्नुभएको थियो। अहिले तिनै गगनलाई समर्थन गरेर सभापतिको उम्मेद्वार फिर्ता लिनु भएको छ, के देखेर मन पग्लियो यहाँको?
5: अब गगनजीले चाहिँ मलाई सहयोग गर्नु पर्यो दाई एकचोटि, होइन, यो 80 वर्षको इतिहासमा कङ्ग्रेस चाहिँ असाध्य अजिलो परिस्थितिमा छ र यति बेला चाहिँ मलाई सहयोग गर्नु पर्यो भनेर उहाँले भन्नुभयो। वास्तवमा अहिले पार्टीका कार्यकर्ताहरूले पनि पार्टीभित्र धेरै विवाद झगडा देख्न चाहिरहेको अवस्था छैन, त्यसैले चाहिँ सल्लाह गरेर म पार्टी अगाडि लिएर जान्छु, चलाउँछु, राम्रो गर्ने कुरामा मिलेर गरौँ भने हुनाले मैले छोडेको।
4: यसभन्दा अगाडि चाहिँ सल्लाह नभए भएर अलि रिस उठेको थियो?
5: होइन, मैले गगनजी भन्दा राम्रो गर्छु भन्ने मेरो दाबी हो, होइन। अहिले चाहिँ के छ भने कार्यकर्ताहरूको पनि चाहना, म हिजो मात्रै काठमाडौँ आइपुगेँ, यहाँ आउँदै गर्दा एक त यहाँ आउन ढिलो भयो, यहाँ आइसकेपछि साथीहरूसँग सरसल्लाह गर्दा अहिले एकचोटि गगनजीलाई मौका दिनु पर्यो भन्ने पार्टीका साथीहरूको पनि भावना र गगनजीले पनि अनुरोध गरेका कारणले गर्दाखेरि मैले ठिकै छ त, मलाई संस्थापन हुन 20 वर्ष लाग्यो भनेपछि 4 वर्ष गगनजीले राम्रो गर्छु भन्नुहुन्छ भने र गर्नुहुन्छ भने मैले त्यो राम्रो गर्नको लागि राजनीति गर्ने त हो नि, होइन, राम्रो गर्नको लागि मैले साथ दिने हो। उहाँले गलत गर्नुभयो भने त म कहाँ साथ दिन्छु?
4: अब यो नयाँ नेतृत्व चयन भइसकेपछि, महाधिवेशन सम्पन्न भइसके पछाडि, यहाँले भने जस्तै विमलेन्द्र निधि, प्रकाश मानसिंह, शशाङ्क कोइराला, शेरबहादुर देउवाल लगायतका नेताहरू
5: सबैलाई, त्यो त सबै पार्टी, यो पार्टी सबैको पार्टी हो, युवा पुस्तामा नेतृत्व आएको छ, त्यसको मतलब पुरानो पुस्तालाई बहिष्कार गर्ने त होइन नि त, होइन, युवादेखि पुरानो सबै पुस्तालाई चाहिँ अट्ने पार्टी बनाउने हो, त्यतातिर चाहिँ म लाग्छु, उहाँ गगनजीले पनि लाग्छु भन्नुभएको छ र त्यसमा चाहिँ हामी काम गर्छौँ।
4: छुटेका नेताहरू आउनेमा कतिको विश्वस्त हुनुहुन्छ त्यो सोध्न खोजेको थिएँ मैले,
5: होइन, अब विश्वस्त भन्दा पनि कोसिस गर्नु पर्यो, प्रयत्न गर्नु पर्यो र पार्टीलाई एक बनाएर, स्थानीय निर्वाचन आउँदैछ, प्रदेशको निर्वाचन आउँदैछ, स्थानीय निर्वाचन अगाडि चाहिँ पार्टीलाई मिलाएर लिएर जान सक्यो भने हामीले प्रतिपक्षसँग लड्न चाहिँ हामीलाई पनि सजिलो हुन्छ, होइन, स्वतन्त्र पार्टीले भित्तामा पुर्याएको छ हामीलाई, पुराना पार्टीहरू सबैलाई, त्यसैले यति बेला चाहिँ हामी चाहिँ एकजुट भएर जाँदा चाहिँ अझै राम्रो हुन्छ भन्ने मेरो भनाइ हो।
3: राठौरले उम्मेद्वारी फिर्ता लिएसँगै सभापतिका लागि अब गगन थापा र श्यामकृष्ण खड्गी बीच प्रतिस्पर्धा हुनेछ। नेपाली सेनाका प्रधान सेनापति अशोक रासिग्देले बेलायती सेनाको मुख्यालय भ्रमण गर्नुभएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका सिग्देललाई मुख्यालयमा बेलायती सेनाका चीफ अफ द जेनरल स्टाफ जनरल सर रोली वाकरले एडभोन्टरमा स्वागत गर्नुभएको छ। उहाँहरूबीच आपसी हितका विषयमा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ। भेटवार्ताका अवसरमा जनरल सर वाकरले दुई देशको सम्बन्धमा गोर्खाहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ। भेटवार्तामा बेलायत र नेपाली सेनाका वरिष्ठ सैनिक अधिकारीहरूको सहभागिता थियो। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले लन्डनमा रहेको गोर्खा स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

कसकी चेली कसकी छोरी कसकी हो नातिनी, कसकी चेली कसकी छोरी कसकी हो नातिनी, बैसा छँदै भगाइ लान्छु भन्दा नि मातिनी, बैसा छँदै भगाइ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आगामी चार वर्षभित्र रेबिजका कारण हुने मृत्यु शून्यमा जाने लक्ष्य निर्धारण भएको छ।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गर्दै रेबिज मृत्युको संख्या शून्य बनाउने लक्ष्य लिएको हो। नेपालमा रेबिज प्राणघातक जिनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाइका 2,23,510 घटना रिपोर्ट भएकामा 96% घटना कुकुरको टोकाइबाट हुने र रेबिजका 99% कारण कुकुरको टोकाइ रहेको उल्लेख छ। रणनीति अनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण कुकुरमा सामूहिक खोप अभियान कुकुरको संख्या व्यवस्थापन टोकाइ तथा चितोराईको एकीकृत व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। रणनीतिले कुकुरमा 70% खोपको सुनिश्चित गर्ने मानिसमा सहज खोप पाउँ सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य समेत अघि सारेको छ।
3: चाडपर्वका न्यूमा हुन सक्ने गैर कानूनी गतिविधिमाथिको निगरानी शुरू भएको प्रहरीले जनाएको छ।
4: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले चाडपर्वको मौका छोपी चोरी रगैती जुवातास एवं सट्टेबाजी अन्तर्राष्ट्रिय सीमा नाकामा तस्करी र सीमा अपराध हुन सक्ने भएकोले सुरक्षा योजना लागू भएको बताउनु भएको छ। विस्फोटक पदार्थको ओसार पसार पनसार छली ब्याङ्क वित्तीय संस्थामा चोरी रगैती जस्ता विषयलाई प्रहरीले सुरक्षा चुनौती औल्याएको छ। चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन 50,000 बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले बताउनु भएको छ। 408 स्थानमा यात्रु सहायता र अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष स्थापना गरिएको छ। प्रहरीले चाडपर्व सुरक्षा योजनाको कार्यान्वयनमा ड्रोन सिसिटिभी बडी वन क्यामेरा लगायत सञ्चार उपकरण र प्रविधिको प्रयोग गर्ने जनाएको छ।
3: सरकारले पोर्चुगललाई काठमाडौँमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। संसद अधिवेशन सकिएकाले भूमि वन र विपद सम्बन्धी अध्यादेश ल्याउने निर्णय पनि सरकारले गरेको छ। अध्यादेश मार्फत प्रकोपमा बेपत्ता भएका नागरिकलाई 45 दिनसम्म नभेटिए मृत मान्ने कानून बनाउन लागि पोखरेलको भनाइ छ।
5: उल्लेखनीय रूपमा नै छुट्याउने कुरा छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने।
3: बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ। बढुवाका निर्णय पनि भएका छन्। अब खबर फटाफट।
6: तनहुका पर्यटकीय र धार्मिक क्षेत्रलाई जीप सफारी मार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी। हाल बन्दीपुर र आबु खैरिनीमा चल्दै आएको जीप सफारीलाई दमौली मानुङकोट छाप्दी छिम्केश्वरी र आँधीमूलसँग पनि जोड्ने योजना। असोज 11 गते कालीगण्डकीको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी। हाल मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेबास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोगमा। झरीका कारण बाटो बन्द भएपछि मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झण्डै 500 गाडी सडकमै अलपत्र। कोरला नाकाबाट आयात गरिएका मालवस्तु बोकेका करिब 300 कन्टेनर र 200 बढी विद्युतीय गाडी भन्सार जाँच पासको पालो कोर्दै। चितवनको भरतपुर अस्पतालमा स्वर उपचार भोइस थेरापी सेवा सुरु। आवाजमा परिवर्तन आउने स्वर बस्ने लामो समयसम्म घाँटीमा असहज हुने बोल्दा स्वर थाक्ने लगायत समस्या भएका बिरामीले भोइस थेरापी सेवा लिन सक्ने। नवलपुरमा गर्भपतन गराउनेको संख्या घट्दै आर्थिक वर्ष 2080-81 1,700 जनाले गर्भपतन गराएकोमा गएको वर्ष दिनमा 1,400 झरेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्क। र गएको 6 वर्ष यता चितवनको 3,600 हेक्टर जग्गामा भूमिगत पानीबाट सिंचाइ। 2077 साल यता चितवनभरमा 142 डिप बोरिङ र 357 पावर ड्रिल ट्युबवेल जडान।
3: बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल 1 हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ। पुलको मर्मत पर्वततर्फको पहुँच मार्ग बगाउँदा बागलुङ सङ्घको सम्पर्क टुटेपछि राति समेत काम गरिएको सड़क डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीको भनाइ छ।
7: यसलाई चाहिँ यो हाम्रो कामलाई चाहिँ स्पिड अप गर्नको लागि चाहिँ रातिमा पनि काम गर्नको लागि यो फ्लड लाइटहरूको व्यवस्था गरेर हिजैबाट हिजो राति पनि नाइटमा काम भयो, अब चाहिँ हाम्रो कामले चाहिँ रफ्तार लिने राखेको छ, इक्विपमेन्टहरू पनि त्यही अनुसार मोबिलाइज भएको छ, मेन पावर पनि त्यही अनुसार छ, यही स्पिडमा हामी चाहिँ अगाडि बढ्यो भने हामीले राखेको टार्गेट।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: कन्या समुदायमा
1: रिलायन्स भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री कार्यालयका अनुसार कोषका विभिन्न खातामा 17,06,41,000 रकम जम्मा भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा मौजदात 12,57,28,76,000 र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,91,93,174 अमेरिकी डलर पुगेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब बढ़ी बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। भारतले विदेश मन्त्रालयका सचिव सुधाकर दलेलालाई नेपालको लागि नयाँ राजदूत बनाएको छ। भारतको विदेश मन्त्रालयले दलेलाको नामको एग्रिमो स्वीकृतिको लागि परराष्ट्र मन्त्रालयमा पठाएको छ। नेपालले एग्रिम स्वीकृत गरेर पठाएपछि भारतले दलेलालाई नेपालका लागि भारतीय राजदूतमा नियुक्ति गर्नेछ। भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्पन्न गरी हालै मात्र स्वदेश फर्कनु भएको छ। सुधाकर दलेला 1993 भारतीय विदेश सेवामा प्रवेश गर्नुभएको थियो। उहाँले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभेबाट शुरू गर्नुभएको थियो। त्यसै त उहाँले ब्रासिलिया सिकागो ढाका जेनेवा थिम्पू र वाशिङटन डीसी स्थित भारतीय नियोगहरूमा सेवा गर्नुभएको छ। प्रहरीले मुलुकका विभिन्न भागबाट लागु औषद सहित 9 पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको गोकर्णेश्वरबाट 2, कञ्चनपुरको भीमदत्त नगरपालिका 4 2, मोरङको विराटनगर महानगरपालिका 18 रेलवेबाट 2 र विराटनगर महानगरपालिका 11 3 पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट लागु औषद खैरो हिरोइन र गाँजा सहित चिकित्सकको सिफारिशमा मात्र खरिद गर्न पाइने नाइट्राभेट बरामद गरेको छ। अख्तियारले महोत्तरीको बर्दीवासका नापी कार्यालयका सर्वेक्षक शिवकुमार शाह विरूद्ध कोषले एक अभियोगमा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको बर्दीवास कार्यालयबाट खटिएको टोलीले शाहलाई 1,00,000 घुस सहित पक्राउ गरेको हो। आयोगले बीगो बमोजिम कैद तथा जरिवानाको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। कांग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ। 7,255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभएको छ। समितिले राष्ट्रिय सभागृह खुल्ला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। बन्द सत्रको सम्बोधनमा सभापति गगन थापाले 15 महाधिवेशनसँगै पार्टी पक्ष र विपक्ष नराख्ने उद्घोष गर्नुभएको छ।
4: हामीले धेरै कामहरू गर्न सकेनौँ किनकि हामी आयो अनुसार चुनाव भयो, चुनावको नतिजाले पनि हामीलाई पनि केही समय थकायो। त्यसपछि हामी त पार्टीभित्र कहिले हामी त अदालत जानुपर्ने, कहिले निर्वाचन आयोग जानुपर्ने, हाम्रो त यो त मुद्दा लागेको जस्तो भएको छ। तर यो अधिवेशनसँग यो सबै कुरा सकिन्छ, पार्टी सञ्चालन गर्ने परिपाटी पनि बदल्ने।
3: आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचाङ्कमा नेपाल 1 स्थान तल झरेको छ।
5: समृद्धि फाउन्डेसन र क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 प्रतिवेदन अनुसार नेपाल 165 मुलुकमध्ये 90 स्थानमा परेको हो। यो वर्ष नेपालले 10 अङ्कमा 6.59 अङ्क पाएको छ। पोहोर साल 6.58 अङ्क पाएको थियो। अङ्कमा सामान्य सुधार भए पनि अरू मुलुकले प्रगति गरेपछि नेपाल 1 स्थान तल झरेको हो। उच्च आर्थिक स्वतन्त्रता भएका मुलुकमा बसोबास गर्ने नागरिकको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औषध आयु तुलनात्मक रूपमा बढी हुने गरेको छ। प्रतिवेदन अनुसार नेपालको आर्थिक स्वतन्त्रता मापन गरिने 5 प्रमुख क्षेत्रमध्ये केहीमा सुधार र केहीमा गिरावट आएको छ। सरकारको आकारमा नेपाल यो वर्ष 51 स्थानमा छ। पोहोर साल 49 स्थानमा थियो। कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा पनि नेपाल 91 स्थानबाट 96 स्थानमा पुगेको छ। स्वस्थ मुद्रामा 96 स्थानबाट एकौं स्थानमा पारेको छ। अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा भने नेपाल 126औंबाट 117औं स्थानमा पुगेको छ, तर नियमनतर्फ भने 37औंबाट 50औं स्थानमा झरेको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी वरियतामा हङकङ पहिलो, स्विजरल्याण्ड दोस्रो, सिङ्गापुर तेस्रो, न्युजिल्यान्ड चौथो र अमेरिका 5औं स्थानमा परेका छन्।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: वरिष्ठता बिचेर सर्वोच्च अदालतमा चारजना नयाँ न्यायाधीश नियुक्तिको सिफारिश गरिएको भन्दै नेपाल बार एसोसिएशनले आपत्ति जनाएको छ। न्यायाधीश सिफारिश गर्दा न्याय परिषदले समानुपातिक समावेशी सिद्धान्त अनुसार वरिष्ठता अनुभव कार्यकुशलता इमान्दारिता निष्पक्षता पेशागत र नैतिक आचरण लगायतका आधार समेत मिचेको बारको दावी छ। बारका महासचिव केदार प्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै कानून व्यवसायको क्लस्टरलाई व्यवस्था गरिएको समावेशी सिद्धान्त आत्मसात नगरिएको वस्तुनिष्ठ आधार र पारदर्शिताको समेत अभाव देखिएको आरोप लगाउनु भएको छ। हिजोको न्याय परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका चारजना न्यायाधीशको नाम सिफारिश गरेको थियो। परिषदका अध्यक्ष प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्न बहादुर पाक्चुन, उच्च अदालत पाटनका न्यायाधीश चन्द्र बहादुर सारू, उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरका न्यायाधीश गोकर्ण डागीलाई सिफारिश गरेको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 क्यान्सर रोगीको उपचारका लागि 6,96,88,000 रूपियाँ भुक्तानी गरेको छ। गत आर्थिक वर्षमा प्रदेशभर 3,525 जनाले सहुलियतपूर्ण उपचार सेवा लिएका हुन्। क्यान्सर तथा हृदयघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रमको मार्ग बढ़दै गए पनि चालू आर्थिक वर्षमा मुटु रोग तथा हृदयघातका बिरामीको उपचारका लागि विनियोजित बजेट भने घटेको छ। बजेट सीमित भए पनि कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरीबहादुर तामाङले बताउनु भएको छ। आर्थिक अभावका कारण कुनै पनि नागरिकको उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ। महिलाको पाठेघरको मुख्य क्यान्सरको उपचारका लागि प्रदेश सरकारले प्रति व्यक्ति थप 50,000 रूपियाँसम्म सहयोग उपलब्ध गराउँदै आएको मन्त्री तामाङले बताउनुभयो। संघीय सरकारले उपलब्ध गराउँदै आएको 1,00,000 रूपियाँमा प्रदेश सरकारले थप 50,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो। बर्दियामा छोरीको तुलनामा छोरा जन्मिने दर बढ़ी देखिएपछि स्थानीय तहहरूले छोरी बचाओ अभियान शुरू गरेका छन्। नेपालगंजबाट दिल बहादुर केसीको रिपोर्ट।
4: बर्दियाको बाँसगरी नगरपालिका, गेरुवा गाउँपालिका र बडैयाताल गाउँपालिकाले छोरी बचाओ अभियान शुरू गरेका हुन्। छोराको तुलनामा छोरी जन्मिने दर घट्दै गएपछि छोरी बचाओ अभियान शुरू गरिएको बडैयाताल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुजिता चौधरीको भनाइ छ।
5: छोराहरूको संख्या भन्दा छोरीको संख्या वर्तमान समयमा कमी आउँदै गइरहेको अवस्था देखिन्छ र छोरीहरूको अस्तित्व बचाउनको लागि यो कार्यक्रम सञ्चालन गरेका छन्।
4: यस अभियान अन्तर्गत पालिकाहरूले छोरी जन्मिना साथ एक छोरी एक खाता अर्थात् ब्याङ्कमा छोरीको नाममा खाता खोलेर 5,000 जम्मा गरिदिने नीति लिएका छन्। गेरुवा गाउँपालिकाले 2074 सालबाट छोरी बचाओ अभियान शुरू गरेको थियो। 79 सालबाट कार्यविधि नै बनाएर छोरी बचाओ अभियान शुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राणा बताउनुहुन्छ।
6: 2074 सालदेखि छोरी सुरक्षाको हिसाबले एउटा 2,000 रुपियाँ उपलब्ध गराउँदै आएको थियो र 2079 सालदेखि छोरी बचाओ कार्यक्रम नै एउटा तय गरेर उहाँहरूले पुनः त्यो छोरी बचाओ कार्यक्रम कार्यविधि 2079 लागू गरेपछि 5,000 दरले दिँदै आएको छ।
4: यो कार्यक्रममा 3 पालिकाका हालसम्म 1,900 छोरी लाभ गराइ भएका छन्। स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो 7 वर्षको तथ्याङ्क हेर्ने हो भने 16,485 जना छोरा जन्मिँदा छोरीको संख्या भने 14,999 मात्र छ। छोरी जन्मदर घट्दै जाँदा स्थानीय तहहरूले छोरी जन्माउन प्रोत्साहन गर्ने खालका थप कार्यक्रम ल्याउने योजना बनाएका छन्।
3: इजरायलमा सन् 2023 अक्टोबर 7 भएको हमासको सांघातिक आक्रमणको तेस्रो वार्षिकीका अवसरमा बुधबार मुलुकभर विभिन्न कार्यक्रमहरू आयोजना भएका छन्। आक्रमणमा करिब 1,200 मानिसको मृत्यु भएको थियो। 250 भन्दा बढ़ीलाई हमास आतंकवादीहरूले बन्धक बनाएका थिए। आक्रमणहरूले गाजामा इजरायली सैन्य अभियान शुरू गराए जसमा अनुमानित 74,000 प्यालेस्टनी मारिएका छन्। थप बीबीसीका जोन डोनिसनबाट
7: डे फर रिफ्लेक्सन अन अ मोमेन्ट व्हिच रियली प्रोवोक्ड अ नेशनल ट्रॉमा इन इजरायल एन्ड अफ कोर्स लेड टु 3 years अफ वार, द वार इन गाजा which still isn't really resolved. So the first time we've had an anniversary since all the hostages who were taken have been freed, and there have been events taking place across the day. They'll go on this evening.
3: सीआईबीले अखिल नेपाल फुटबल संघ इन्फामा भएको आर्थिक अनियमितता र खेल मिलिमत्व सम्बन्धी विषयमा चारजना विरूद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पार्टीको पन्ध्रौं महाधिवेशन देशको भविष्यसँग जोड़िएको भन्दै एकताबद्ध हुन भन्नुभएको छ। बन्द सत्रलाई सम्बोधन गर्दै नेता आङदम्बेले वर्तमान सरकारलाई चुनौती दिन पनि बलियो नेतृत्व चाहिने बताउनु भएको हो।
4: आज यो पार्टीलाई व्यवस्थित गर्नका निम्ति हामीहरू जो जो आकांक्षीहरू छौं यो पार्टीलाई यो अप्ठ्यारोको बेलामा आज बहुमतको नाममा मुलुकलाई कुन भड्खालामा पुर्याउँछन् थाहा छैन। एल्गोरिदम र सस्तो लोकप्रियताबाट हिरो नामक मानक एउटा नै अनुहार देखाएर आएका साथीहरूले कुन बेला मुलुकलाई युक्रेन बनाउँछन् थाहा छैन। त्यो बेलामा नेपाली कङ्ग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन, विचारले विभाजित हुनु हुँदैन भन्ने विश्वासका साथ जसरी साथीहरूले आफ्ना नेतृत्वका प्रति भरोसा व्यक्त गरेर बिस्तारै बिस्तारै निर्विरोध हुने दिशातर्फ जाने संकेत देखाइराख्नु भएको छ। म ती सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु।
3: महाधिवेशनले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको बताउनु भएको छ। नेता आङदम्बेले यस पछको महाधिवेशनमा पार्टीको नीति सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताउनु भएको छ। बागलुङ र पर्वत जोड्ने मालडुङ्गा पुल एक हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ। पुल पर्वततर्फको पहुँच मार्ग बगाउँदा बागलुङसँगको सम्पर्क टुटेपछि राति समेत काम गरिएको सड़क डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीको भनाइ छ।
5: यसलाई चाहिँ यो हाम्रो कामलाई चाहिँ स्पिड अप गर्नको लागि चाहिँ रातिमा पनि काम गर्नको लागि यो फ्लड लाइटहरूको व्यवस्था गरेर हिजैबाट हिजो राति पनि नाइटमा काम भयो। अब चाहिँ हाम्रो कामले चाहिँ रफ्तार लिने राखेको छ। इक्विपमेन्टहरू पनि त्यही अनुसार मोबिलाइज भएको छ, मेन पावर पनि त्यही अनुसार छ। यही स्पिडमा हामी चाहिँ अगाडि बढ्यो भने हामीले राखेको टार्गेटभन्दा निकै अगाडि नै यो काम सम्पन्न गर्ने चाहिँ अवस्था चाहिँ देखिएको छ।
3: पुल नहुँदा वैकल्पिक मार्गका रूपमा मालढुङ्गादेखि बेनी हुँदै बागलुङ र फलेवासदेखि जैमिनी घाट हुँदै बागलुङका साना सवारी साधन सञ्चालन गरिएको छ। आगामी चार वर्षभित्र रेबिजका कारण हुने मृत्यु शून्यमा जाने लक्ष्य निर्धारण भएको छ।
6: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गर्दै रेबिज मृत्युको संख्या शून्य बनाउने लक्ष्य लिएको हो। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाइका 2,23,510 घटना रिपोर्ट भएकामा 96% घटना कुकुरको टोकाइबाट हुने र रेबिजका 99% कारण कुकुरको टोकाइ रहेको उल्लेख छ। रणनीति अनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण, कुकुरमा सामूहिक खोप अभियान, कुकुरको संख्या व्यवस्थापन, टोकाई तथा चितोराईको एकीकृत व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। रणनीतिले कुकुरमा 70% खोपको सुनिश्चित गर्ने, मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य समेत अघि सारेको छ।
3: चाडपर्वका न्यूमा हुन सक्ने गैर कानूनी गतिविधिमाथिको निगरानी शुरू भएको प्रहरीले जनाएको छ।
6: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले चाडपर्वको मौका छुपी चोरी डकैती, जुवातास एवं सट्टेबाजी, अन्तर्राष्ट्रिय सीमा नाकामा तस्करी र सीमा अपराध हुन सक्ने भएकोले सुरक्षा योजना लागू भएको बताउनु भएको छ। विस्फोटक पदार्थको ओसार पसार, पनसार छली, ब्याङ्क वित्तीय संस्थामा चोरी डकैती जस्ता विषयलाई प्रहरीले सुरक्षा चुनौती औल्याएको छ। चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन 50,000 बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले बताउनु भएको छ। 408 स्थानमा यात्रु सहायता र अन्तर्राष्ट्रिय सिमानाकामा 108 सहायता कक्ष स्थापना गरिएको छ। प्रहरीले चाडपर्व सुरक्षा योजनाको कार्यान्वयनमा ड्रोन, सिसिटिभी, बडीवन क्यामेरा लगायत सञ्चार उपकरण र प्रविधिको प्रयोग गर्ने जनाएको छ।
3: इजरायलले 3 वर्ष अघिको 7 अक्टोबर घटनाको 3रो वर्षगाँठका पीड़ितहरूप्रति मौन धारण सहित स्मरण गरेको छ। गाजाबाट हमाससहित लडाकु समूहले आक्रमण गर्दा 1,200 बढी सर्वसाधारणको ज्यान गएको थियो। आक्रमणमा पढ्न गएका नेपाली पनि परेका थिए। यही बीच बेलायतको प्रहरीले लण्डनमा हुन लागेको प्यालेस्टाइन समर्थित प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ। अक्टोबर 7 हमलामा भान्जी कुमाएका आजमले यहुदीहरू झनै असुरक्षित हुँदै गइरहेको टिप्पणी गर्नुभएको छ.
2: I look at my daughter now, I worry about her future. I worry about the future of all Jewish children around the world who are now experiencing unprecedented levels of anti-Semitism, extremism, terrorism. There are people on the streets of the UK right now who are chanting and celebrating for the
3: अहिलेसम्मका खबर यति नै.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 क्यान्सर रोगीको उपचारका लागि 6,96,88,000 रूपियाँ भुक्तानी गरेको छ। गत आर्थिक वर्षमा प्रदेशभर 3,525 जनाले सहुलियतपूर्ण उपचार सेवा लिएका छन्। क्यान्सर तथा हृदयघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रमको माग बढ़दै गए पनि चालू आर्थिक वर्षमा मुटु रोग तथा हृदयघातका बिरामीको उपचारका लागि विनियोजित बजेट भने घटेको छ। बजेट सीमित भए पनि कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले बताउनु भएको छ। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ। महिलाको पाठेघरको मुख्य क्यान्सरको उपचारका लागि प्रदेश सरकारले प्रति व्यक्ति थप 50,000 रूपियाँसम्म सहयोग उपलब्ध गराउँदै आएको मन्त्री तामाङले बताउनुभयो। संघीय सरकारले उपलब्ध गराउँदै आएको 1,00,000 रूपियाँ प्रदेश सरकारले थप 50,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी कास्कीमा 7 ठाउँमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाड पर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ़ने तथा बढ़ी भाड़ा असुली टिकटमा कालोबजारी ठगी चोरी नियन्त्रणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी वरिष्ठ नायब निरीक्षक एमनाथ पनेरूले जानकारी दिनुभएको छ। उहाँका अनुसार पोखरा बस पार्क बेगनास बस पार्क तालचोक छोरी पाटन बर्कोबोट पर्यटक बस पार्क बागलुङ बस पार्क र हरिचोकमा कक्ष स्थापना गरिएको छ। सहायता कक्ष मार्फत यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने यात्राका क्रममा देखिएका समस्या र गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रहरी वरिष्ठ नायब निरीक्षक पनेरूले बताउनुभयो। चाडपर्वका समयमा यात्रा गर्दा सर्वसाधारणले टिकट तथा भाडाका विषयमा सचेत रहन अपरिचित व्यक्तिले दिएको सामान नलिन तथा आफ्ना साथमा रहेका महत्वपूर्ण कागजात नगद तथा सामानको सुरक्षा आफैले गर्न प्रहरीले अनुरोध गरेको छ। तनहुँमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको 78% काम सम्पन्न भएको छ। रिसिङ गाउँपालिका एक झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति 78% सकिएको हो। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचनाको 63% भौतिक प्रगति भएको भण्डारीले बताउनुभयो। मुख्य बाँध निर्माणका लागि डाँडा कटान पहुँच सड़क सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध 2 डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको छ। प्याकेज 2 अन्तर्गत विद्युत गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेशन चीनले गरिरहेको छ। अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताउनुभयो। विद्युत गृह केबल सुरुङ सर्च ट्याङ्क लगायतका मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको यो प्याकेजको भौतिक प्रगति 79% पुगेको छ। प्याकेज 3 प्रसारण लाइन अन्तर्गत केसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर 220 केभी क्षमताको प्रसारण लाइनमा पर्ने 94 टावर मध्ये 83 जग निर्माण सम्पन्न भएको छ भने 80 टावर खड़ा गरिसकिएको छ। सो प्रसारण लाइन 33 किलोमिटर लामो छ। चितौन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणको कामले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो। यो प्याकेजको भौतिक प्रगति 82% रहेको छ। सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फामा भएको आर्थिक अनियमितता र खेल मिलेमत्व सम्बन्धी विषयमा चारजना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। अनुसन्धानबाट 66,53,000 बराबरको अनियमितता भएको निष्कर्षसहित सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा इन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिश गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। 7255 प्रतिनिधिले काँग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभएको छ। समितिले राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ। काँग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका 40 जनाले उम्मेद्वारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचार प्रसार समितिले पदाधिकारीमा सभापतितर्फ किशोर सिंह राठौर, उपसभापतितर्फ डाक्टर मेनेन्द्र रिजाल र देवराज चालिसेले दावेदारी फिर्ता लिनुभएको जनाएको हो। पार्टी प्रवक्ता चालिसेका अनुसार क्लस्टरतर्फ 15 जना उम्मेद्वारले समेत आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। काँग्रेस पार्टीको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बन्द सत्रको सम्बोधनमा सभापति गगन थापाले 15 महाधिवेशनसँगै पार्टीको पक्ष र विपक्ष नराख्ने उद्घोष गर्नुभएको छ।
4: हामीले धेरै कामहरू गर्न सकेनौँ किनकि हामी आयौँ अनुसार चुनाव भयो, चुनावको नतिजाले पनि हामीलाई पनि केही समय थकायो। त्यसपछि हामी त पार्टीभित्र कहिले हामी त अदालत जानुपर्ने, कहिले निर्वाचन आयोग जानुपर्ने, हाम्रो त यो त मुद्दा लागेको जस्तो भएको छ। तर यो अधिवेशनसँग यो सबै कुरा सकिन्छ, पार्टी सञ्चालन गर्ने परिपाटी पनि बदल्ने हो।
3: काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पार्टीको 15 महाधिवेशन देशको भविष्यसँग जोडिएको भन्दै एकताबद्ध हुन भन्नुभएको छ। बन्द सत्रलाई सम्बोधन गर्दै नेता आङदम्बेले वर्तमान सरकारलाई चुनौती दिन पनि बलियो नेतृत्व चाहिने बताउनु भएको छ।
5: आज यो पार्टीलाई व्यवस्थित गर्नका निम्ति हामीहरू जो जो आकांक्षीहरू छौं, यो पार्टीलाई यो अप्ठ्यारोको बेलामा आज बहुमतको नाममा मुलुकलाई कुन भडखालामा पुर्याउँछन् थाहा छैन। एल्गोरिदम र सस्तो लोकप्रियताबाट हिरो नामक मानक एउटा नै अनुहार देखाएर आएका साथीहरूले कुन बेला मुलुकलाई युक्रेन बनाउँछन् थाहा छैन। त्यो बेलामा नेपाली कङ्ग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन, विचारले विभाजित हुनु हुँदैन भन्ने विश्वासका साथ जसरी साथीहरूले आफ्ना नेतृत्वका प्रति भरोसा व्यक्त गरेर बिस्तारै बिस्तारै निर्विरोध हुने दिशातर्फ जाने संकेत देखाइराख्नु भएको छ। म ती सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु।
3: महाधिवेशनले काँग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको उहाँले बताउनु भएको छ। नेता आङदेम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताउनु भएको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचाङ्कमा नेपाल एक स्थान तल झरेको छ।
6: समृद्धि फाउन्डेशन र क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 प्रतिवेदन अनुसार नेपाल 165 मुलुकमध्ये 90 स्थानमा परेको हो। यो वर्ष नेपालले 10 अङ्कमा 6.59 अङ्क पाएको छ। पोहोर साल 6.58 अङ्क पाएको थियो। अङ्कमा सामान्य सुधार भए पनि अरू मुलुकले प्रगति गरेपछि नेपाल एक स्थान तल झरेको हो। उच्च आर्थिक स्वतन्त्रता भएका मुलुकमा बसोबास गर्ने नागरिकको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औषध आयु तुलनात्मक रूपमा बढी हुने गरेको छ। प्रतिवेदन अनुसार नेपालको आर्थिक स्वतन्त्रता मापन गरिने 5 प्रमुख क्षेत्रमध्ये केहीमा सुधार र केहीमा गिरावट आएको छ। सरकारको आकारमा नेपाल यो वर्ष 51 स्थानमा छ। पोहोर साल 49 स्थानमा थियो। कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा पनि नेपाल 91 स्थानबाट 96 स्थानमा पुगेको छ। स्वस्थ मुद्रामा 96 स्थानबाट 101 स्थानमा परेको छ। अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा भने नेपाल 126 117 स्थानमा पुगेको छ। तर नियमनतर्फ भने 37 50 स्थानमा झरेको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी वरियतामा हङकङ पहिलो, स्विजरल्याण्ड दोस्रो, सिङ्गापुर तेस्रो, न्युजिल्याण्ड चौथो र अमेरिका 5 स्थानमा परेका छन्। सबभन्दा कमजोर प्रदर्शन गर्ने मुलुकमा कङ्गो, इजिप्ट, मलावी, अल्जेरिया, इरान, म्यानमार र लिबियासँगै सुडान, जिम्बाब्वे र भेनेजुएला छन्। भेनेजुएला अन्तिम स्थानमा छ।
3: सीआईबीले अखिल नेपाल फुटबल संघ इन्फामा भएको आर्थिक अनियमितता र खेल मिलिमत्व सम्बन्धी विषयमा चारजना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। अनुसन्धानबाट 66,53,000 बराबरको अनियमितता भएको निष्कर्षसहित सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा इन्फाका अध्यक्ष पंकज विक्रम नेवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिश गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कांग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभएको छ। समितिले राष्ट्रिय सभागृह खुल्ला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 क्यान्सर रोगीको उपचारका लागि 6,96,88,000 रूपियाँ भुक्तानी गरेको छ। गत आर्थिक वर्षमा प्रदेशभर 3,525 जनाले सहुलियतपूर्ण उपचार सेवा लिएका छन्। क्यान्सर तथा हृदयघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रमको माग बढ्दै गए पनि चालू आर्थिक वर्षमा मुटु रोग तथा हृदयघातका बिरामीको उपचारका लागि विनियोजित बजेट भने घटेको छ। सीमित भए पनि कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले बताउनु भएको छ। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ। महिलाको पाठेघरको मुख्य क्यान्सरको उपचारका लागि प्रदेश सरकारले प्रति व्यक्ति थप 50,000 रूपियाँसम्म सहयोग उपलब्ध गराउँदै आएको मन्त्री तामाङले बताउनुभयो। संघीय सरकारले उपलब्ध गराउँदै आएको 1,00,000 रूपियाँ प्रदेश सरकारले थप 50,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभएको छ। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र उहाँ निकटका केही व्यक्तिहरूको घरमा छापा मारेको छ। विभागको टोलीले बुधबार दिउँसो जबरासित नमराज थपलिया, दीपक तिमल सेना र नवीन राज बस्नेत लगायतका व्यक्तिहरूको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमतो देखिएको विभागको दावी छ। प्रहरीले यही असोज 10 गते राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाट पक्राउ गरेको थियो। सुरक्षा चुनौतीको कारण भनिए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबराका निकट मानिने इनाम सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआईजी बम्सिराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाललाई समेत निलम्बन गरिएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी कास्कीका 7 ठाउँमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाड पर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ़ने तथा बढ़ी भाड़ा असुली, टिकटमा कालोबजारी, ठगी चोरी नियन्त्रणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी वरिष्ठ नायब निरीक्षक एमनाथ पनेरूले जानकारी दिनुभएको छ। उहाँका अनुसार पोखरा बस पार्क, बेगनास बस पार्क, तालचोक, छोरेपाटन, बर्कोबोट, बागलुङ बस पार्क र हरिचोकमा कक्ष स्थापना गरिएको छ। सहायता कक्ष मार्फत यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने, यात्राका क्रममा देखिएका समस्या र गुनासो तत्काल सम्बोधन